रक्तदान जीवन दान, रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं। ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवन।

हिमालयी सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालयी सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन।

0: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरुङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
1: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
2: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हिरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
3: गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 जना श्रोतालाई टी शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बार थिए।
5: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ।
6: यस ट्यान्टेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 20 गते शनिबार, सन 2026 सेप्टेम्बर 5 तारीक भदौ कृष्ण पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको धादिङको कृषि रेडियो 101.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकतासँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई,
4: नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ।
0: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग, जोखिममा रहेका चारवटा हिमतालको पानी घटाइँदै
1: हेटौडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप, आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै
0: इरानमाथि अमेरिकी दबावमा ईयू पनि सहभागी, ईयूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेन्टको प्रतिक्रिया
1: र एनबीएलमा सगरमाथा र कर्णालीको विजयी शुरूआत।
5: कृषि र भेटेरिनरी
6: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चराचुरुङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
7: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 मेगाहर्जबाट गिद्ध सचेतना सम्बन्धी जानकारीमूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।

0: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
1: गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 जना श्रोतालाई T-shirt पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
2: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ग्यावालीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
0: रक्तदान जीवनदान, रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं।
3: दान गरी गरौं जीवन दान।
0: ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही भदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि। स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण।
4: अत्यधिक मानसिक तनावमा छन्, उनीहरूलाई मनोपरामर्शको आवश्यकता छ, तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान पुर्याउन सकेका छैनन्। होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकहोरिने, ननिदाउने, खान नमान्ने, परिवारका मृतक तथा बेपत्ता सदस्यहरूको नाम लिएर बरबराउने समस्या देखिएका छन्। आफ्नै घरमा बसिरहेका, ज्यान गुमाउने र सम्पर्क विहीनका परिवारका सदस्यहरूमा पनि यस्तो समस्या देखिएको छ। रसुवा, नुवाकोट, काठमाडौँ र धादिङका 32 ठाउँका होल्डिङ सेन्टरमा बाढ़ी प्रभावितलाई राखिएको छ, तर कुनै पनि होल्डिङ सेन्टरमा सरकारी मनोपरामर्शदाता छैनन्। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यस्तो अवस्थामा पीड़ितहरूको मानसिक स्वास्थ्य निकै कमजोर बनेको र यसमा सरकारले चासो दिएको बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: बाढ़ीपछि विस्थापित भएका नागरिक अस्थायी होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन्। खाद्यान्न, खानेपानी, शौचालय लगायत आधारभूत सुविधाको अभावका बीच उनीहरूको दिनचर्या कस्तो छ त? थप जानकारी साथी महेश गेवालीबाट।
6: अघिल्लो हप्ता बुधबार गएको बाढ़ीपछि प्रभावितलाई राख्न रसुवा, नुवाकोट र धादिङमा 30 वटा अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा छन्। नुवाकोटमा 13 वटा होल्डिङ सेन्टरमा 3,181, रसुवाका 10 वटा होल्डिङ सेन्टरमा 1,141 र धादिङका 4 होल्डिङ सेन्टरमा 199 जना गरी जम्मा 4,521

0: या कालिका र गोसाईकुण्डका झण्डै 20,000 जनसंख्यालाई सेवा दिने अस्पतालमा औषधि अभाव, दीर्घरोगी बिरामीको उपचार असम्भव र त्रिशुली अस्पतालसम्मको सम्पर्क विच्छेदका कारण थप जोखिम बढेको छ। रसुवाको कालिका गाउँपालिकाका प्रवक्ता सन्दीप पौडेल:
1: सबै घरै पारलाइज जस्तो छ क्या अहिले, किनभने कमाउने मान्छे त्यो पुनर्स्थापना जुन हाम्रो संख्या सकियो भने चाहिँ हुन्छ होला। दिगो रोगीहरू हुनुहुन्छ कि गाउँमा सबैभन्दा ठुलो कुरा तिनीहरूलाई अब मेन समस्या भने बित्ने त बितिहाल्यो, नयाँ मान्छे पनि अब अहिले 10,000 मान्छे बिराम भयो भने काठमाडौँ पनि 20 घन्टा लाग्छ।
0: नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा राखिएका पीड़ितहरूको व्यवस्थापन सन्तोषजनक रहेको र खाद्यान्न, लत्ता कपड़ा, औषधि लगायतका राहत सामग्री प्रशस्त मात्रामा पुगेको छ। वृद्ध वृद्ध लगायत बाल बालिका र अशक्तलाई पनि हाल राम्ररी नै व्यवस्थापन गरिएको छ। अब दीर्घकालमा स्थायी आवास व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने स्वयंसेवक मनोज भण्डारी बताउनुहुन्छ:
2: हामीले लगेको केही राहतहरू पनि त्यहाँको होल्डिङ सेन्टरले चाहिँ त्यो हामीसँग इनफ राहतहरू छ, तपाईँहरूले अब चाहिँ राहतहरू भन्दा पनि यहाँ आएर खटिएर सहयोग गर्नु पर्यो भन्ने खालको त्यहाँका पीड़ितहरूको कुरा हामीले सुनिरहेछौँ।
0: हाल होल्डिङ सेन्टरहरूमा सामूहिक आवास र खानपिनको व्यवस्था भइरहेको भए पनि दीर्घकालमा प्रभावितहरूलाई पारिवारिक वातावरण मिल्ने गरी छुट्याउन आवश्यक छ। यसका लागि नगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी प्राविधिक प्रमाणीकरण सहित संघीय सरकार समक्ष पुनर्स्थापनाको प्रस्ताव पठाइसकेको छ। अब तीनै तहको सरकार यसमै केन्द्रित हुनुपर्ने विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी बताउनुहुन्छ:
3: सरकारको तर्फबाट त नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ। जस्तै हामीले भूकम्प गइसकेपछि 3,00,000 सरकारले दिने अनि त्यसमा चाहिँ व्यक्ति आफ्नो सामर्थ्य अनुसार थपेर बस्ने भन्ने खालको थियो नि, त्यस्तै खालको योजनाहरूको फेरि आवश्यकता हुन्छ। त्यो भयो भने चाहिँ सहज हुन्छ भन्ने लाग्छ।
4: भदौ 10 गते रसुवाको भोटेकोसीमा बाढ़ीमा परी जलविद्युत आयोजनाको सुरुङमा फसेका दुईजनाको जीवितै उद्धार गरिएको छ। त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार टोलीले हिजो बिहान उनीहरूलाई उद्धार गरेको हो। उद्धार हुनेमा सञ्जय शाह र कबीर महर्जन हुनुहुन्छ। सञ्जय शाह आयोजनाको कन्ट्रोल रूममा काम गर्नुहुन्थ्यो भने महर्जन आयोजनाका सुपरभाइजर हुनुहुन्छ। विभिन्न जलविद्युत आयोजनाबाट कर्मचारी सहित 936 जना अझै सम्पर्क विहीन छन्। केहीमा उद्धारको काम भइरहेको पनि केहीमा उपकरण पुर्याउन सकिएको छैन। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली फर्किएको छ। 22 मेगावाटको चिनिमी जलविद्युत आयोजनामा हिलो फाल्ने सहितका उपकरण र उद्धार कर्मीको टोली हिजो हेलिकप्टर मार्फत पावर हाउस पोर्टलमा लगिएको छ। यसै गरी रसुवागढी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेवानेले उद्धारका लागि आवश्यक एक्जाभेटर, पानी तान्ने पम्प, जेनेरेटर लगायतका उपकरण आयोजन स्थलमा पुर्याउने प्रयास भइरहेको बताउनु भएको छ। 37 मेगावाटको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना र कम्पनी सम्बद्ध 3 जनाको उद्धार टोलीले खोजतलाश गरिरहेको छ। निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली 1 खोजी कार्य भइरहेको छ। मैलुङ खोलामा 7 जना सम्पर्कविहीन भए पनि कोही नभेटिएको लगानीकर्ता समेत रहेका गोरे शेर्पाले बताउनुभयो भने 14.1 मेगावाटको देवीगाड जलविद्युत आयोजनाबाट 1 जना सम्पर्कविहीन छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
8: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज खन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681086093।
9: रक्तदान जीवनदान, रक्तदान गरौं, अमूल्य जीवन बचाउन सहयोग गरौं।
10: दान गरी गरौं, जीवन दान।
9: ठाकुरबाबा नगरपालिका स्वैनवार बर्दियाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 औं

0: रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि। स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण, ठाकुरबाबा नगरपालिका 9, ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 औं वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवनदान।
1: मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकता सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई, बाढ़ीको 10 दिनपछि जलविद्युत सुरुङबाट 2 जनाको जीवित उद्धार, अरू ठाउँमा पनि उद्धारको प्रयास चल्दै लगायतका खबर प्रस्तुत गर्यो।
2: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव भेटिएको छ भने 5093 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्।
1: भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनियासम्म कक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाइ छ। फेरि बाढ़ी आउने सम्भावना बारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनियासम्म कक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाको पछि लागेर नआतिन पनि महाशाखाको अनुरोध छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआतिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ।
2: दार्चुलाको अपिहिमाल गाउँपालिका 1 भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ। तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाउनु पर्ने उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकोले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।
1: अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको डिलीमा 26 बुँदा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीरताप्रति धनी एवं विकसित देशहरूको ध्यान खिचेका हुन्। विश्वव्यापी तापमान वृद्धिमा अत्यन्त न्यून भूमिका भए पनि एलडीसी राष्ट्रहरूमा गम्भीर जलवायु संकट बढ़ी सकेको कुरा भोटेकोशीको घटनाले संकेत गरेको निष्कर्ष बैठकले निकालेको छ। एलडीसीको मन्त्री स्तरीय बैठकमा सहभागी हुन पुग्नु भएकी कृषि तथा पर्यावरण मन्त्री गीता चौधरीले हाल घटेको घटना जलवायु परिवर्तन कारण भएको भन्दै हानि नोक्सानी बापत क्षतिपूर्तिको माग गर्नुभएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तन, भूकम्प र भूगर्भीय अस्थिरताका कारण बहुआयामिक जोखिममा रहेको वैज्ञानिकहरू बताउँछन्। हिमनदी पग्लदै जाँदा विस्तार भइरहेका हिमताल र तीनबाट हुन सक्ने हिमताल विस्फोट जन्य बाढ़ी ग्लोप भविष्यका लागि थप गम्भीर चुनौती भएको उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपीले सन् 2020 सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल चीनको तिब्बत र भारतका गरी 47 हिमताल विस्फोटको उच्च जोखिममा रहेको उल्लेख छ। इसिमोड र यूएनडीपीको अध्ययनपछि सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोशी र गण्डकी जलाधार क्षेत्रका 4 हिमतालको पानीको सतह घटाउँदैछ। राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी खाका संरचना महासन्धि यूएनएफसीसीसीको हरित जलवायु कोष जीसीएफबाट प्राप्त हुने अनुदानबाट सोलुखुम्बुका चुम्दिङ छोर होङद्रु सङ्खुवा सभाको तल्लो वरूण र मनाङको ठुलागी डोना हिमतालको पानीको सतह घटाउन लागि खबर कान्तिपुरले लेखेको छ।
2: धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग भाँचिएर पूर्ण अवरूद्ध भएपछि काठमाडौँसँग देशका विभिन्न जिल्लाको सड़क सम्पर्कको विकल्पका रूपमा मकवानपुरको सड़कलाई प्रयोग गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पृथ्वी राजमार्ग बन्द भएसँगै चितवन, पोखरा, बुटवल, वीरगंज, जनकपुर तथा मधेस र गण्डकी प्रदेशका जिल्लाबाट काठमाडौँ आउने जाने गाड़ीहरू मकवानपुरका वैकल्पिक मार्गमा केन्द्रित भएका छन्, जसका कारण त्रिवन राजपथ, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली तथा फाखेल मार्गमा अत्याधिक चाप बढ़ेको छ। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले अल्को वैकल्पिक सड़क सञ्चालनको तयारी थालेको छ। भीमफेदी, कोगटे, इपा, सिस्नेरी सड़क तत्काल मरमत गरी एक हप्ताभित्र साना यात्रुवाहक गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवाबीर सड़क खण्डमा मरमत गर्न आज 12 गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। अहिले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवाबीरको सड़कमा क्षति पुगेपछि अहिले यो खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका छन्। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोडाङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवान खोला र थाक्रे 2 कमेरे भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: पृथ्वी मानिस लगायत वनस्पति, कीट पतंग, चराचुरुङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
3: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 अर्थात भदौ 20 बिहान 6:30 र बेलुका 6:30 रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
0: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
4: पुनश्च गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 श्रोतालाई टी-शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब, ठाकुरद्वारा बर्दिया।
3: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ज्ञावालीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
1: मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नवयुवा आन्दोलनको क्रममा भएको आगजनीका कारण कागज पत्र जलेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो आर्थिक विवरण हराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार पुरानो भवनमा आगलागी भएका कारण कागज पत्र जलेका हुन्। त्यसैता कोषमा जम्मा भएको रकम र खर्चको यकिन विवरण समेत अहिलेसम्म उपलब्ध छैन। यसैबीच रसुवा नुवाकोट लगायत क्षेत्रमा बाढ़ी र पहिरोले पुर्याएको क्षतिपछि सञ्चालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 9.5 अर्ब रूपियाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तथ्याङ्क अनुसार स्वदेशी बैंकहरूमा झण्डै 7.89 अर्ब रूपियाँ र डलर खातामा थप 61,04,000 अमेरिकी डलर संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। भौतिक संरचनाको विनाश र बस्ती पुनर्स्थापनाका लागि दीर्घकालीन पुनर्निर्माणको अनुमानित लागत झण्डै 10 अर्ब अमेरिकी डलर 10 बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिलेसम्म उपलब्ध पुनर्निर्माण कोषमा आवश्यक कुल रकमको 69 मिलियन डलर मात्र संकलन भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो हिसाब हराएको र अहिले 10 दिनमा 9.5 अर्ब रूपियाँ संकलन भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपेली संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्यपूर्वमा द्वन्द्व चलिरहेका बेला इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। बेसेन्टले यूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई उनी आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ़ने बताए समाचार संस्था एएनआईले जनाएको छ। यूले इरानलाई आणविक तथा ब्यालिस्टिक क्षेपयास्त्र कार्यक्रम रोक्न, क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना नागरिकमाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको छ। इरानमाथि थप आर्थिक दबावका उपायमा सहकार्य गर्ने भए पनि शान्ति, तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा यूको जोड़ रहेको छ।
2: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा सगरमाथा स्म्याकर्स र कर्णाली शिवराजले विजयी शुरूआत गरेका छन्। काठमाण्डौ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई 25-21, 25-21, 23-25 र 25-21 सेटमा पराजित गर्यो। सगरमाथाका अमल खान म्यान अफ द म्याच हुँदै 20,000 नगद पुरस्कार पाए। उनले यो रकम बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। त्यस्तै अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 25-22, 19-25, 26-24 र 25-22 सेटमा हरायो। कर्णालीका मार्की खेलाड़ी पहल गहतराज म्यान अफ द म्याच बने। उनले पनि नगद 20,000 रूपियाँ प्राप्त गरेका छन्। आज पनि दुईवटा खेल हुँदैछन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। यति बेला गण्डकी प्रदेश र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार त्रिशुलीको कालीखोला क्षेत्रमा पछिल्लो एक घण्टामा 16.2 मिलिमिटर पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मर्स्याङदी नदी भकुण्डे बेसी जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म सतर्कता अप्नाउन भनेको छ। गैराती कोशी बागमती गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेस र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको पानी परेको छ। आज कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग, कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको भनाई छ।
2: बाढ़ीका कारण कृष्णवीरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि तराईका उद्योगमा ग्यास भरेर काठमाडौँ ल्याउन थालिएको छ। नेपाल आयल निगमका अनुसार तराईका 15 उद्योगमा काठमाडौँमा बजारीकरण गरिरहेका 26 ब्राण्डका सिलिण्डरमा ग्यास भर्न शुरू गरिएको हो। नयाँ पत्रिका दैनिकमा खबर छ।
1: भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका करिब 600 विद्यार्थी सम्पर्कविहीन छन्। जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई पालिका र विद्यालयहरूका अनुसार रसुवामा 280 र नुवाकोटमा 300-350 सम्म बाल बालिका सम्पर्कविहीन रहेको अनुमान छ। बाढ़ीले धादिङ सहित 3 जिल्लाका 22 विद्यालयमा क्षति र प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले 30 जिल्लामा क्षति मूल्यांकन टोली खटाएको छ। शिक्षा विभागका निर्देशक निम प्रकाश राठौरलाई धादिङ, जीवन भण्डारीलाई नुवाकोट र श्यामप्रसाद आचार्यलाई रसुवा पठाइएको हो, जसमा प्राविधिक टोली समेत सहभागी छ। टोलीले 7 दिनभित्र क्षतिको विवरण पेश गर्ने र त्यस अनुसार नै शैक्षिक गतिविधि अघि बढ़ाउन योजना बनाउने मन्त्रालयले जनाएको छ।
2: भोटेकोशी नदीको उग्र भेलले नुवाकोटमा छाडेको घाउ केवल बगेका घर पुल र सड़कमा सीमित छैन। यो विपत्तिले हजारौं किसानको जीविकोपार्जनको आधार बनेका पशु पंक्षीलाई समेत बगाएको छ। बाढ़ी गएको एक हप्तापछि पनि प्रभावित क्षेत्रका किसान पशुधन गुमाएको पीड़ा, अनिश्चित भविष्य र पुनर्स्थापनाको चिन्तामा रहेका छन्। यस्तै भोटेकोशी नदीमा आएको आकस्मिक हिमबाढ़ीले हजारौं जीवनसँगै युगसाक्षी बनेका ऐतिहासिक स्थल, स्तम्भ, आस्थाका केन्द्र, धार्मिक स्थल लगायत पर्यटकीय स्थल, होटल, पदमार्गमा पनि क्षति पुर्याएको छ। गोर्खापत्रमा खबर छ।
1: सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले विदेश भ्रमण तथा भोजमा सहभागी हुँदा प्राप्त गर्ने उपहार राज्यकै हुने फैसला सर्वोच्च अदालतले गरेको छ। त्यस्ता उपहारको एकीकृत विवरण सार्वजनिक गर्न समेत अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
2: देश संघीयतामा गएको एक दशक पूरा भइसक्दा समेत सरकारले सबै स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउन सकिरहेको छैन। अन्तर्देशीय विद्युत व्यापार मार्फत देशको बिजुली भारत र बंगलादेश पुगिसक्दा स्वदेशकै 18 पालिकामा भने अझै केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको हो। नेपालका 753 मध्ये 18 पालिकामा अझै पनि केन्द्रीय विद्युत पुग्न नसकेको नेपाल विद्युत प्राधिकरणकै प्रतिवेदनले देखाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। दिएर भ्याइने पनि होइन, लिएर पुग्ने पनि होइन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकतासँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई।
1: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग, जोखिममा रहेका 4 हिमतालको पानी घटाइँदै।
2: हेटौँडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप, आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै।
1: इरानमाथि अमेरिकी दबावमा यू पनि सहभागी, यूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेनको प्रतिक्रिया।
2: र एनबीएलमा सगरमाथा र कर्णालीको विजयी शुरूआत।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पहिलेको सरकारले विपदको बेला उद्धारमा भिजिबिलिटी पुगेन भन्थ्यो, यसपालिको सरकारले चाहिँ प्रविधि छैन भन्यो। कार्टुनले यही कुरालाई व्यङ्ग्य गरेको छ। यहाँ एकजना नेपाली र एकजना विदेशी बाटोमा भेट भएका छन् अनि चिनजानको क्रममा नेपालीले भन्दैछ, म विपदको बेला कहिले भिजिबिलिटी नहुने, कहिले प्रविधि नहुने सरकार भएको देशबाट आएको क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचनामा मात्र विश्वास गरौं।

0: गर्जन सधै बाघ झै रेडियो टाइगर 99.2 MHz
1: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चौक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुरपानी खैडार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरुङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
1: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
2: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
3: पुनश्च गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 जना श्रोतालाई टी-शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
2: सिकुसाको भरि गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भरि गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया। मिति यही भदौ 24 गते।
2: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर। मिति यही भदौ 25 गते।
3: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा। मिति यही भदौ 26 गते।
2: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया। मिति यही भदौ 27 गते।
3: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया। मिति यही भदौ 30 गते।
2: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया। मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया। मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्रणाली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: नमस्कार, गिद्ध सचेतना दिवसको सन्दर्भमा यो विशेष कार्यक्रममा म भावुक योगी, साथी शीला योगी र साथी राजन चौधरीको तर्फबाट तपाईँ सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूमा हार्दिक स्वागत छ। हरेक वर्ष सेप्टेम्बर पहिलो साता अर्थात भाद्र महिनाको तेस्रो सातामा मनाइने गिद्ध सचेतना दिवसमा झैं यस वर्ष पनि हामीले गिद्ध सम्बन्धी केही जानकारी लिएर आएका छौं। यो कार्यक्रम नेपाल पंक्षी संरक्षण संघ र ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा बर्दिया जिल्लाको सन्दर्भमा गिद्ध लगायत विभिन्न चरा संरक्षण सम्बन्धी कार्य र समन्वय गर्दै आइरहेको बर्दिया प्रकृति संरक्षण क्लब बीएनसीसीको आयोजनामा गर्जन्छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz भुरीगाउँ बर्दियाले तयार पारेको हो। यो कार्यक्रम रेडियो टाइगर 99.2 MHz भुरीगाउँ, रेडियो सम्वाद एफएम 98.3 MHz गुलरिया र रेडियो गेरुवा एफएम 90.7 MHz शान्ति बजारका साथै अनलाइनमा tigerkhabar.com, अनलाइन संवाद.com र मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि एकैसाथ संसारभर सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो टाइगरको युट्युब र फेसबुकबाट पनि सुन्न सकिनेछ।
1: आज 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अर्थात 18th इन्टरनेशनल कल्चर अवेरनेस डे सेप्टेम्बर 5।
0: गिद्ध बिना सारा वातावरणमा नै नकारात्मक असर पर्ने भएकोले र यो महान कार्य कुनै व्यक्ति विशेष वा संस्था मात्रले गरेर नहुने भएकाले यसलाई विश्वव्यापी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको रूपमा मनाउन थालिएको हो। यो कार्यक्रमको अन्तिममा हामीले एउटा प्रश्न राखेका छौं। प्रश्नको सही जवाब पठाउनेहरू मध्ये गोला प्रथाबाट छनौट गरी दुईजनालाई कार्यक्रमको तर्फबाट टी शर्ट पुरस्कार बापत प्रदान गर्नेछौ। यो जानकारी सँगै अबको करिब 15 मिनटसम्म हामी गिद्ध सचेतना दिवसको सन्दर्भमा गिद्ध सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गर्न गइरहेका छौ। आशा छ तपाईहरू पनि सुनेर साथ दिनुहुनेछ।
2: शुरू गरौं गिद्धको आह्वान नामक कविताबाट।
3: मानिस, जीव जन्तु, वनस्पति, हावा पानी, कीट पतंग, प्रकृतिका हामी सन्तान, धरती माताले हामी सबैलाई दिउन् वरदान। यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भनी गिद्धको हार्दिक आह्वान। प्रकृतिका सन्तति हामी, जटायु हो हाम्रो नाम, हामीलाई जीवन अस्तित्व दिनु मानव हो तिम्रो काम। मानव तिमी हाम्रा अविनाशी, तिमी नै रक्षक, जानी नजानी कहिले तिमी नबन्नु हाम्रो भक्षक। मानिस, जीवजन्तु, वनस्पति, हावा पानी, कीट पतंग, प्रकृतिका हामी सन्तान, धरती माताले हामी सबैलाई दिउन् वरदान। यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भनी गिद्धको हार्दिक आह्वान। गाई वस्तु जोगाउन प्रयोग नगर डाइक्लोफेनाक, डाइक्लोफेनाक प्रयोगले त काट्छ मानवको नाक, बरु सक्छौ भने प्रयोग गर मेलोक्सिक्याम, यसैमा छ तिम्रो नाम र दाम। मानिस, जीवजन्तु, वनस्पति, हावा पानी, कीट पतंग, प्रकृतिका हामी सन्तान, धरती माताले हामी सबैलाई दिउन् वरदान। यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भनी गिद्धको हार्दिक आह्वान। मानव तिमी देऊ हामीलाई जीवन अस्तित्व, हामी दिन्छौ स्वच्छ स्वस्थ वातावरण, आफू मात्रै बाँच्न खोज्ने कस्तो तिम्रो आचरण। हामी गिद्धको विनाश हो, मानिसको प्रकृति र संस्कृतिको हरण। मानिस, जीवजन्तु, वनस्पति, हावा पानी, कीट पतंग, प्रकृतिका हामी सन्तान, धरती माताले हामी सबैलाई दिउन् वरदान। यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भनी गिद्धको हार्दिक आह्वान। डाइक्लोफेनाक क्षति हाम्रो मेलोक्सिक्याम हो जीवन गति, ध्यान दि सुन सबै दुनियाँ रीति, गिद्ध संरक्षण हो मानव संस्कृति र संस्कृतिको संरक्षण। मानिस, जीवजन्तु, वनस्पति, हावा पानी, कीट पतंग, प्रकृतिका हामी सन्तान, धरती माताले हामी सबैलाई दिउन् वरदान। यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भनी गिद्धको हार्दिक आह्वान। गिद्धको हार्दिक आह्वान।
2: अब सुनौ जटायु अथवा गिद्धको बारेमा। भनिन्छ हावा पानी र जमिनको सम्मिश्रणमा गिद्धताले अचम्मको सृष्टि सिर्जना गरेका छन्। यो सृष्टि सिर्जनाको अड्कल सम्बन्धी हाम्रो धर्मशास्त्र तथा जनमानसमा पनि विविध किम्वदन्तीहरू रहेको पाइन्छ। त्यसै गरी आधुनिक विज्ञान, अनुसन्धान, खोज र अध्ययनहरूले पनि आफ्नै गहकिला तर्कहरू प्रस्तुत गरेका छन्।
4: जे भए पनि एकमात्र जीवित ग्रह पृथ्वी मानिस लगायत करोड़ौं फरक प्रजातिका जीव जन्तुहरूको साझा घर हो। आधुनिक विज्ञानको वर्णन अनुसार हावा, पानी, वर्षा, सूर्यको प्रकाश, तापक्रम र वायुमण्डलीय आर्द्रताको समष्टिगत बनावट नै सृष्टि हो। जीवको जीवनमा यी विविध भौतिक तत्वहरूको साथै प्रकृतिमै विद्यमान 93 रासायनिक तत्वहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने गर्दछ। पृथ्वीमा 50 लाख फरक प्रजातिका जीवहरू हुन सक्ने अनुमान गर्दछ आजको विज्ञानले, जसमध्ये हालसम्म झण्डै 10,50,000 प्रजातिको मात्र वैज्ञानिक वर्गीकरण गरिएको पाइन्छ। विविध कारणवश हरेक एक दिनमा झण्डै 50 प्रजातिका जीवहरू उपरान्त कहिल्यै नफर्किने गरी यो पृथ्वीबाट सो भएर जान्छन्। प्रकृतिको क्रम विकास इभोल्युसन एडप्टेशन एक निरन्तर गतिशील प्रक्रिया हो। कुनै एक व्यक्ति, बिरुवा, जनावर वा जीव जन्मिनु, वयस्क हुनु र अन्तत मृत्यु हुनु पनि एक सामान्य प्रक्रिया मानिन्छ। तर विज्ञानले अटकल गरेका ती 50 लाख भन्दा बढी फरक प्रजाति मध्ये कुनै एक प्रजातिकै लोप हुनु यो सारा सृष्टिकै लागि एक अपूरणीय क्षति हो, किनभने यहाँ रहेका चाहे कुरूपदेखि नै एक निर्जीव वस्तु होस् या खतरनाक मानिने सजीव प्राणी होस्, वातावरणीय रूपमा एक अर्काका परिपूरक मानिन्छन्।
3: पारिस्थितिकीय प्रणालीमा चाहे जानलेवा विषालु नागराज होस्, चाहे बाली परागसेचन गराउने भमरा होस्, आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण मानिन्छन्। हामी सुन्छौं, देख्छौं, पढ्छौं अनि अनुभव गर्छौं परिवर्तन। परिवर्तन हरेक वस्तु र पदार्थमा, परिवर्तनको सबल र दुर्बल दुवै पक्षहरू हुन सक्छन्। यो अद्भुत र विशाल पृथ्वी जुन मानव लगायत लाखौं प्रजातिका जीवहरूको सुन्दर र मनोरम साझा घर हो र मानवकै अड्कल अनुसार यहाँ एउटा सियोको टुप्पामा 13 लाखवटासम्म अट्न सक्ने जस्ता महासूक्ष्म जीवहरूदेखि 130 वटा हात्ती बराबर हुन सक्ने एउटै वेल जस्ता महाविशाल जीवहरू पनि पाइन्छन्। तर यहाँ यसको बावजुद मध्यम वर्गीय यो मानव प्रजाति आफूलाई पृथ्वीकै सर्वश्रेष्ठ र चेतनशील प्राणी भएको दावी गर्दछ, हुन पनि हो। आज मानवले आफ्नो गहन अध्ययन र खोजले उक्त सूक्ष्म होस् या विशाल प्राणीलाई सजिलै आफ्नो नियन्त्रणमा लिन सक्छ, अथवा प्राणी विशेष मात्रै नभएर सारा पारिस्थितिकीय प्राणी नै प्रभावित भएको देखिन्छ मानिसद्वारा। कुनै प्रजाति लोप हुनु वा अस्तित्वमा रहनुमा प्राकृतिक प्रक्रियाको साथै मानवीय प्रभाव दुई कारणहरू पर्दछन्।
2: आजको यो पृथ्वीमा मानिसलाई विधाताले दोस्रो संचालकको रूपमा खटाएको भन्दा अतिशयोक्ति नहोला। मानिसले आफ्ना गल्तीले ठूला ठूला प्राकृतिक प्रकोपहरू निम्त्याउँछ, जसको शिकार आफू लगायत सारा पृथ्वी र पृथ्वीवासीलाई बनाउँछ। यसको समाधानको उपाय खोज्न थाल्दछ, जबकि यो पहिले नै विलम्ब भइसकेको हुन्छ र मानिसलाई उक्त गल्तीको भागेदारी बन्नु र प्रयासकृत गर्नु बाहेक अरू उपाय नै हुँदैन। तसर्थ हरेक काम थाल्न पूर्व नै विशेष अध्ययन र सावधानीको आवश्यकता देखिन्छ। प्रसंग छ प्रकृतिको कृतिकारको संज्ञाले चिनिने चरा जटायु गिद्धको संरक्षण दिवस बारे।
0: अहिले तपाईँ 17 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा गिद्धसँग सम्बन्धित विशेष कार्यक्रम सुनिरहनु भएको छ। नेपाल पंक्षी संरक्षण संघ र ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा बर्दिया जिल्लाको सन्दर्भमा गिद्ध लगायत विभिन्न चरा संरक्षण सम्बन्धी कार्य र समन्वय गर्दै आइरहेको बर्दिया प्रकृति संरक्षण क्लब बीएनसीसीको आयोजनामा गर्जन्छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz भुरी गाउँ बर्दियाले तयार पारेको हो। यो कार्यक्रम रेडियो टाइगर 99.2 MHz भुरी गाउँ, रेडियो सम्वाद एफएम 98.3 MHz गुलरिया र रेडियो गेरुवा एफएम 90.7 MHz शान्ति बजारका साथै अनलाइनमा tigerkhabar.com, अनलाइन संवाद.com र मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि एकैसाथ संसारभर सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो टाइगरको युट्युब र फेसबुकबाट पनि सुन्न सकिनेछ। आज 17 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अर्थात 17th इन्टरनेशनल हल्चर अवेरनेस डे सेप्टेम्बर 6, गिद्ध बिना सारा वातावरणमा नै नकारात्मक असर पर्ने भएकोले र यो महान कार्य कुनै व्यक्ति विशेष वा संस्था मात्रले गरेर नहुने भएकाले यसलाई विश्वव्यापी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको रूपमा मनाउन थालिएको हो।
4: आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अथवा इन्टरनेशनल कल्चर अवेरनेस डे गिद्ध बिना सारा वातावरण नै नकारात्मक असर पर्ने भएकोले र यो महान कार्य कुनै व्यक्ति विशेष वा संस्था मात्रले गरेर नहुने भएकोले यसलाई विश्वव्यापी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको रूपमा मनाउन थालिएको हो। क्रम विकासको लाखौं वर्षको उत्पादन काश अभिनेता प्रकृतिकै सबैभन्दा शक्तिशाली प्राकृतिक विच्छेदक खाद्य श्रृंखलाको महत्वपूर्ण सदस्य विविध संस्कृति र परम्पराका धरोहर अति संकटापन्न गिद्धहरू आज मानिससँग आफ्नो अस्तित्वको लागि युद्ध गर्दै र पराजित हुँदैछन्। सन् 1980 दशकमा भारत, नेपाल र पाकिस्तानमा मात्रै 8,50,00,000 संख्यामा पाइने गिद्ध जुन विश्वकै सबैभन्दा ठूलो संख्या थियो, आज 99.9% विनाश भएका छन्। संसारमा 23 प्रजातिका गिद्धहरू एन्टार्क्टिका, अस्ट्रेलिया बाहेक सबैतिर पाइन्छन्। गिद्धहरूमा मानिसभन्दा 8 गुणा बढ़ी देख्ने शक्ति हुन्छ। एसिया, अफ्रिका र युरोपमा पाइने गिद्धलाई पुरानो संसारको गिद्ध भनिन्छ। यी गिद्धले आफ्नो खानालाई देखेर पत्ता लगाउँछन्। अमेरिकामा पाइने गिद्धलाई नयाँ संसारको गिद्धहरू भनिन्छ र यी गिद्धहरूले आफ्नो खाना सुँघेर पत्ता लगाउँछन्। नेपाल लगायत दक्षिण एसियामा 9 प्रजातिका गिद्धहरू पाइन्छन्। सानो खैरो गिद्ध, डगर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, हार्डफोर गिद्ध र लामो ठुलो गरी नेपालमा पाइने 9 प्रजातिका गिद्धहरू मध्ये डगर गिद्ध, सुन गिद्ध, सानो खैरो गरी 3 प्रजातिका गिद्धहरू अति नै संकटापन्न क्रिटिकली इन्डेन्जर्ड प्रजातिमा पर्दछन्।
2: गिद्धलाई धर्मशास्त्र अनुसार शनि देवताको वाहनको रूपमा लिइन्छ। दक्षिण अफ्रिकामा गिद्धलाई पवित्र प्रेमको प्रतीकको रूपमा लिइन्छ। त्यसै गरी रामायणमा सीता हरण गर्दा रावणसँग लडी सीतालाई बचाउन खोज्ने महादेव जटायु पनि यी गिद्ध नै मानिन्छन्।
3: गिद्ध अत्यन्तै हानिकारक रहेको पंक्षी हो। यहाँसम्म कि गिद्धले आफ्नो आहारा पनि आफैले मार्दैन, खान्छ त केवल अन्य जनावर अथवा माध्यमद्वारा मारिएका जीवको चिनो मात्र खान्छ। पारिस्थितिकीय प्रणालीको सबैभन्दा महत्वपूर्ण सदस्य गिद्धको यसरी अचानक र अतिशीघ्र नाश हुनु सारा परिस्थितिकै लागि एक खतरनाक संकेतको रूपमा देखियो र चरा संरक्षण सम्बन्धी काम गर्ने विविध संस्था तथा व्यक्तिहरूद्वारा खोज र अनुसन्धान गर्न थालियो। कोहीले खानाको कमीले त कोहीले वासस्थानको विनाशले गिद्धहरूको संख्यामा कमी आएको जस्ता विविध अनुमान गरे। तर अन्तत पशु पीड़ा नाशक तथा शून्यको उपचारमा प्रयोग गरिने डाइक्लोफेनाक औषधि भएको तितो सत्य पत्ता लाग्यो।
4: गिद्ध विनाशको कारण त पत्ता लाग्यो, तर अब कुरो रह्यो त्यो खतरनाक औषधिको पूर्ण निर्मूलीकरण र यसको पुनस्थापनामा अर्को वैकल्पिक औषधिको खोजी र यी दुवैको पूर्ण कार्यान्वयन। किनकि डाइक्लोफेनाक यति विशाल र व्यापक थियो कि यसको मूल्याङ्कन गर्दा भारू रु 20 करोड़ बराबरको भयो। भाग्यको कुरा वैकल्पिक औषधि मेलोक्सिक्यामको पनि उत्पादन गर्न सकियो। अब गिद्ध संरक्षकहरूको सामु डाइक्लोफेनाकको प्रतिबन्ध अथवा रोकावट र मेलोक्सिक्यामको लोकप्रियताको प्रयोगको वकालतको चुनौती रह्यो।
3: यसरी मानव लगायत लाखौं प्रजातिका जन्तु रहने वातावरणमा रहेका विभिन्न हानिकारक कीटाणुहरू भएको सडे गलेका मासु खाइदिने गिद्धले हाम्रो वातावरण स्वच्छ र सफा राख्न सहयोग गर्दछन्। त्यसैले गिद्धको उपस्थिति हुनु भनेको वातावरण स्वच्छ हुनु हो। हामी पृथ्वीको उत्पत्ति र यसको इतिहासको कुरा पढ्छौं र विविध घटलाग्दा तथ्यहरू सुनि आश्चर्यचकित पर्दछौं। तर जहाँसम्म कुरो छ मानव निर्मित कारणले गिद्ध विनाशको, यो विशुद्ध रूपमा मानिसले आफ्नो चौपाय उपचारको क्रममा भएको कारणले जुन प्रकृतिका सबैभन्दा शक्तिशाली विच्छेदक गिद्धहरूको अतिशीघ्र विनाश बन्यो। मानव समुदायमा बनेका हरेक देशका कानून अनुसार अपराधीले सजाय पाउनै पर्छ भन्ने हुन्छ। अब कुरा रह्यो निर्दोष र निमुखा प्रकृतिका कुचिकार गिद्धहरूको जीवन, अस्तित्वको वकालत र अपराधी यी मानवहरूलाई सजायको कुरो। सायद पृथ्वी सञ्चालन प्रणाली पूर्ण निष्पक्ष भएको भए मानिसले आफ्नो भयंकर गल्तीको सजाय भोग्नै पर्थ्यो, तर यहाँ के नै पूर्ण निष्पक्ष र भेदभाव रहेछ र जे भए पनि कुरो आयो आफू सर्वश्रेष्ठ प्राणी र आफ्नो गल्तीको कारणले पनि मानिसले गिद्धहरूको पुनरुत्थान र सम्भव प्रयास गर्नै पर्छ।
4: मानिसले आफ्नो यो भयंकर गल्तीको प्रयाश्चित नगरेको पनि होइन, किनकि सन् 2006 भेटनरीमा प्रयोग हुने डाइक्लोफेनाक औषधि गिद्धको लागि खतरनाक हुने प्रमाणित भए लगतै डाइक्लोफेनाक कानूनी रूपमै पूर्णतया प्रतिबन्धित गरियो। अब यसरी डाइक्लोफेनाक नै गिद्ध विनाशको प्रमुख कारण भएपछि डाइक्लोफेनाक प्रयोग बन्द गर्न नेपाल पंक्षी संरक्षण संघको अगुवाई, नेपाल सरकारको संयोजकत्वमा तथा विविध राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाको समन्वयमा गिद्धको प्रमुख वासस्थान तथा डाइक्लोफेनाक आयात र निर्यातको रूपमा चिनिएका तराईका 22 जिल्लाहरूमा जिल्ला स्तरीय डाइक्लोफेनाक अनुगमन समिति गठन गरी विविध कार्यक्रम सञ्चालन पछि उक्त जिल्लाहरूमा डाइक्लोफेनाक पूर्ण रूपमा नपाइएपछि ती जिल्लाहरूलाई डाइक्लोफेनाक मुक्त क्षेत्र भनी घोषणा गरियो। विभिन्न किसिमका जनचेतनाका कार्यक्रमहरू, वकालत, लेख रचनाहरू प्रकाशन गरियो, तर यसको बावजुद विगतको तुलनामा प्राकृतिक रूपमा गिद्धको आहार कमीको महसुस भएकोले गिद्धलाई सुलभ र डाइक्लोफेनाक रहित सुरक्षित खाना उपलब्ध गराउनका लागि समुदायबाटै सञ्चालित नवलपलासीको पिथौलीमा, लुम्बिनीको गैडौवामा, कास्कीको घासचोकमा, दाङको लालमटिया र बिजौरी र कैलालीको खुटियामा र यसै गरी गिद्ध प्रजनन केन्द्र चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको छ।
2: नेपाल सरकारले सन् 2009 2013 गिद्ध कार्ययोजना बनायो र यसलाई कार्यान्वयन गराउन विविध कार्यक्रमहरू सञ्चालन गरियो। यी विविध जनचेतना वकालतको बावजुद पनि कसैले पशु उपचारका लागि डाइक्लोफेनाक बिक्री वितरण, आयात निर्यात वा भण्डारण गरिएको पाइएमा औषधि एन 2035 बमोजिम रु 5,000 वा 3 वर्ष कैद वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान छ।
4: जे भए पनि गिद्ध पनि यसै प्रकृतिका महत्वपूर्ण सदस्य हुन्। गिद्ध बिनाको प्रकृति साँच्चीकै अपुरो, अधुरो र अस्वस्थ रहनेछ अथवा मानिसको जीवनमा प्रत्यक्ष प्रतिकूल असर पर्नेछ। साँच्चै भन्ने हो भने भविष्यमा गएर गिद्ध एउटा किम्बदन्ती तथा एकादेशमा गिद्ध भन्ने चरा थियो रे भन्ने भनाई मात्र रहन्छ। तसर्थ तपाईँ हामी सबै अझैदेखि यी निर्दोष गिद्धहरूको जीवन अस्तित्वको लागि आफ्नो ठाउँबाट घरमुखदुर प्रयास गर्नै पर्छ। अन्यथा वातावरणमा प्रतिकूल असर सहन, प्रकृतिका सुन्दर रचना गिद्धलाई गुमाउन र भावी सन्ततिका गाली खानु बाहेक अन्य उपाय रहने छैन। त्यसैले गिद्धहरूलाई जीवन अस्तित्व दिन आजदेखि डाइक्लोफेनाक बन्द, मेलुक्सिक्याम प्रयोग र गिद्धका वासस्थान सिमल साग लगायत वनजंगलको संरक्षण, आफ्ना मरेका गाईबस्तुको चिनो समुदायलाई असर नपर्ने गरेर गिद्धले सजिलै फेक्न सक्ने खुल्ला ठाउँमा लगी फालिदियो।
3: अहिले हाम्रो बर्दियाको सन्दर्भमा गिद्ध संरक्षण सम्बन्धी समन्वयको कार्य बर्दिया प्रकृति संरक्षण क्लब बीएनसीसीले गरिरहेको छ। त्यसै गरी यस कार्यमा नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोगमा भइरहेको छ। आदरणीय संरक्षण प्रेमी श्रोताहरू, खुशीको कुरा के छ भने विगत केही समयको तुलनामा हाल गिद्धको संख्यामा वृद्धि भइरहेको छ। तपाईँ हाम्रो सानो प्रयासले प्रकृतिका कुचिकार गिद्धले पुनर्जीवन पाउन सक्छन्। याद राख्नु, गिद्ध तपाईँ हाम्रै कारणले विनाश हुँदैछन् र यदि तपाईँ हामी सबै मिलेर काम गर्ने हो भने यो निकै सरल, सहज र नितान्त आवश्यक काम हो।
0: गिद्ध सचेतना दिवसको सन्दर्भमा तयार पारिएको कार्यक्रमको अब अन्त्यतिर आइपुगेका छौ। अब पालो भएको छ प्रश्नको। नेपाल लगायत दक्षिण एसियामा कति प्रजातिका गिद्धहरू पाइन्छन्? प्रश्न पुनः एकपटक। नेपाल लगायत दक्षिण एसियामा कति प्रजातिका गिद्धहरू पाइन्छन्? यो प्रश्नको सही जवाब 9850501 भाद्र 21 गते राति 9 बजेसम्म पठाउनुहोला। प्रश्नको सही जवाब पठाउनेहरू मध्ये गोला प्रथाद्वारा छनौट गरी 2 जनालाई कार्यक्रमको तर्फबाट टी शर्ट पुरस्कार बापत प्रदान गर्नेछौ। एटिन्जेल रेडियो टाइगर 99.2 मेगाहर्ज भुरीगाउँ, संवाद एफएम 98.3 मेगाहर्ज गुलरिया र रेडियो गेरुवा एफएम 90.7 मेगाहर्जका साथै अनलाइनमा tigerkhabar.com, onlinesambad.com र मोबाइल एप्लिकेशन हाम्रो पात्रो अनि रेडियोको युट्युब तथा फेसबुकबाट पनि गिद्ध सचेतना सम्बन्धी विशेष रेडियो कार्यक्रम सुनेर साथ दिनुभयो। तपाईँ सम्पूर्ण रेडियो प्रेमी श्रोतालाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै म भावु, साथी शिला र साथी राजन पनि विदा हुन्छौ। नमस्कार। जय प्रकृति, जय संरक्षण।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटु रोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर अच्युत ग्यावालीद्वारा मुटु रोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
6: ए नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
7: ल काका किन चिन्ता गर्नु भएको, घर सञ्चाल स्टोर छ नि।
8: ओ अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्ची र स्थानीय

0: हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोदीपुर गाउँ स्थित समिति भवन मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार।
1: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 7 बजेको छ।
3: एस टाइम्सका प्रायोजक फुलीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर फुलीगाउँमा जाऊ।
4: केपी पोलिक्लिनिक फुलीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ग्यावालीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
0: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोदीपुर गाउँ स्थित समिति भवन मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 भोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका निर्चया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 निर्चया स्थित सरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-9301 सम्पर्क गर्न सकिनेछ।

सिकोसाकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरू

0: सम्पन्न हुने भएकाले सम्पूर्ण हेर्दनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति, समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया, मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर, मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा, मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया, मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया, मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया, मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया, मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनेट प्रमाणित सभा यही असोज 9 गते नेचरनेस प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ज्ञावलीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाघ नै।

रक्तदान जीवन दान, रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं। ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवन।

0: एकान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछ नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचादी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचादी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: हो रेडियो टाइगर आयो
1: यो हो रेडियो टाइगर।

0: राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने दुईजना श्रोतालाई टी शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
1: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन जीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ज्ञावालीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
2: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झै आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर आजको राशिफल सहित दुईटा नम्बर तपाईँको लागि हामी लिएर आएका छौं र हामी पहिले तपाईँलाई पञ्चाङ्गहरूको बारेमा जानकारी गराउँदै तपाईँहरूसँग फोनमा पनि कुराकानी अवश्य गर्ने नै छौं। कार्यक्रमको शुरूआती चरणमा हुनुहुन्छ, कार्यक्रममा तपाईँ फोन गर्ने प्रयास गर्दै गर्न सक्नुहुन्छ। म भने कार्यक्रमको शुरूआती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल भदौ 20 गते आज शनिबार, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 5 तारीक नेपाल सम्मत 1146 गुल्लागा रुद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु भाद्र कृष्ण पक्ष सूर्योदयमा आज पवित्र दिन रहेको छ। नवमी 37:47 वाला रात्रिको 8:51 तदुपरान्त भने दशमी प्रारम्भ रहनेछ। मृगशिरा नक्षत्र 39:43 पला, बबकरण 20:29 पला, तैतुलकरण 10:51 पला आज आनन्द युगमा वज्र युग रहेको छ। आजको दिन मानको

नयाँ 31 भई 25 पाला बिहान सूर्योदय 5:45 जाँदा भयो। साँझ सूर्यास्त 6:19 जाँदा रहनेछ। आज विशेष गरी मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवस आजको पञ्चाङ्गमा उल्लेख गरेको छ भने आज श्रीकृष्ण रथ यात्रा, रामेछापमा चिसापानी हिले यात्रा, पाल्पामा तानसेन नारायणी रणौजीश्वरी भगवती यात्रा, डोटीमा रहेको सिलगढ़ी मष्ट जातः विराटनगरमा रहेको राधाकृष्ण रथ यात्रा आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। अबको क्रममा तपाईँलाई जानकारी गराउँ, अब विशेष गरी तपाईँको ग्रह गोचर कसरी व्याप्त भइरहेको छ, तपाईँको ग्रह गोचरतर्फ लागिहाल्छौ। सूर्य सिंह राशिमा रहेका छन् भने चन्द्रमा वृष राशिमा, मंगल मिथुन राशिमा रहेका छन् भने बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, त्यस्तै गरेर आजको दिन शुक्र ग्रह तुला राशिमा रहेका छन्। हिजोसम्म भएको कन्यामा नीच अवस्थामा रहेको शुक्र आज धन आफ्नो स्वराशिमा स्वगृह अवस्थामा तुला राशिमा प्रवेश गर्नुभएको तपाईँलाई जानकारी गराउँछु है। अब विशेष गरी म तपाईँलाई जानकारी गराउँ कि विशेष गरी शनि ग्रह मेन राशिमा रहेका छन् राहु कुम्भ राशि र केतु भने सिंह राशिमा, आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ यो जानकारी सहित। अब भने कार्यक्रममा रहेर तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँको दिनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा तपाईँको मेषादि बारु राशि फल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि उन्नति राम्रो छ। आजको दिनबाट हेर्दा धनस्थानमा चन्द्रमा, सप्तम स्थानमा शुक्र हुँदा प्रेम सम्बन्धी पनि राम्रो युग रहनेछ भने धार्मिक क्षेत्रमा पनि मन जान सक्छ। मनलाई एकदम कठोर बनाएर अगाडि बढ्नु राम्रो हुन्छ। लामो दूरीको यात्राहरू गर्दा शुभ मानिन्छ। लग्नमा भएको चन्द्रमाले तपाईँको प्रशंसा सबैले गर्नेछ।

0: यात्रा भने फलदायी नहुन सक्छ, यात्रा नगर्नु बेस मानिन्छ। घरमा अतिथिहरूको सेवा गर्नु, सृजनको आशीर्वाद लिनु, आजको दिनमा सत्सङ्गमा रमाउनु कर्कट राशिको लागि शुभ हुने संकेतहरू हुन्। लग्नमा राजयोग युक्त ग्रहहरू छन्, तथापि के राहुको प्रभावले गर्दा अलिकति केही छालाका समस्याहरूले सताउन सक्ने युग रहेको छ। खानपिनमा स्वादिष्ट मिष्ठान र भोजनको अवसर प्राप्त रहला। कृषि र पशु चौपायबाट पनि मनज्ञ धनार्जन गर्न सकिनेछ। पुरखौली सम्पत्तिमा वाद विवाद सृजना हुन सक्छ। आफ्नो घर परिवारका दाजुभाइसँग मनमुटाव हुँदा दोस्रो व्यक्तिहरू खुसी हुन सक्छन्। आफ्नो गोप्य कुराहरूलाई एकदम विशेष ख्याल राख्नुहोला। तपाईँको लागि दिन मध्यम, अलिकति बिग्रने संकेतहरू पनि राशिमा संकेत देख्न सकिन्छ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: दाजुभाइ सम्बन्धी झगडाहरू सुधार हुन सक्ने युग रहेको छ। आठौं चन्द्रमा यात्रा नगर्नु फलाम समितिको क्षेत्रहरूबाट घाटा बेहोर्नुपर्छ। पठन पाठनमा शुभ भए तापनि यात्रामा पनि कठिनाई भोग्नुपर्नेछ। मान सम्मानमा वृद्धि हुँदै जाने युगहरू रहेका छन्। मान सम्मानमा वृद्धि आजको दिनमा पठन पाठनमा शुभ। आजको दिनमा खेलकुदका क्षेत्रमा रमाइलो ठाउँमा दिन व्यापित हुन्छ भने विपरीत लिङ्गहरूबाट प्रेम प्रस्तावहरू पनि आउन सक्ने युग राशिमा संकेत छ। सोचेका कामहरूबाट एकदमै सार्थकता प्राप्ति गर्न सकिन्छ। अधुरा कामहरू पूरा हुन्छन्। लगानीहरू सुरक्षित रहनेछ। तपाईँले सोचेका कामहरूबाट पनि सहजै रूपमा तपाईँको लागि उन्नति र प्रगतिमा राम्रो हुने राशि धनुराशिलाई संकेत छ।
2: मकर राशि
0: हुनेको लागि यतिखेर सातौं घरमा बृहस्पति हुँदा गायन क्षेत्र सांगीतिक क्षेत्रमा रोचक वृद्धि रहनुका साथ साथमा धार्मिक कृत्यहरूमा मन जान सक्छ। कुनै पनि मन्दिर देवताको पीठहरूमा गएर दर्शन गर्ने सौभाग्य प्राप्त रहन्छ। साधु सन्तको लागि भोजन गराउनु आजको दिन शुभ मकर राशिलाई संकेत छ। साढे सातको अन्तिम शनि साथमा राहुको पनि प्रभाव छ। यतिखेरको अवस्थामा खुट्टाको समस्याहरू आइपर्ने युग छ। नसाको समस्याले औषधि मूलमा धन खर्च वृद्धि रहनुपर्ने खालको सम्भावना देखिन्छ। पारिवारिक झगडा पनि आजको दिन तपाईँको लागि अशुभ संकेतहरू राशिमा कुम्भ राशिलाई संकेत छ। साढे सात भए पनि आजको दिनबाट हेर्दा तपाईँको लागि निकै नै सुखद दिनहरू देख्न सकिन्छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ। सत्सङ्गमा रमाउन मन लाग्नेछ भने काममा धेरै कुरामा सुधार हुँदा मन भने हर्ष र उल्लासले गदगद रहने युग राशिमा संकेत छ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।

0: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
1: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
0: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
1: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न जानकारीहरू तपाईँलाई दिने प्रयास मलाई गरिएको छु। कार्यक्रम सुन्दै हुनुहुन्छ विभिन्न क्षेत्रबाट विभिन्न जिल्लाहरूबाट पनि सम्पर्कमा तपाईँ आउन सक्नुहुन्छ। हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू पनि लिन सक्नुहुनेछ। दुईटा नम्बर खुल्ला भएको छ। अब फोन गर्नु है, सबैले फोन गर्नुहुन्छ कतिखेर फोन गर्ने यो कार्यक्रममा भनेर धेरैले सोध्नुहुन्छ। मैले भन्ने गर्छु कार्यक्रम सुन्नु त कार्यक्रम अब फोन गर्ने बेला भयो भन्छु अनि फोन गर्नु चाहिँ भनेको थिएँ मैले हिजोदेखि धेरैलाई। कार्यक्रम सुन्दै हुनुहुन्छ अब फोन प्रयास गर्नु, फोन लाग्दैन होइन फोन प्रयास गर्ने हो क्या, लाग्दैन भन्ने शब्दै छैन किनकि फोन लागिरहेको छ, म सबैसँग फोनमा बोलि नै रहेको छु होइन। त्यसो भएको हुँदा तपाईँहरू शान्त भएर फोन गर्नको लागि अनुरोध गर्छु र हामीसँग प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि हामी दिने एउटा प्रयासमा छौँ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: जय श्री कृष्ण गुरु।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लमजुङबाट हजुरको शुभ नाम?
1: मेरो नाम पन्त।
0: हजुर हजुर, नानु पन्त बोल्दै हुनुहुन्छ लमजुङमा। लमजुङको कुन गाउँमा हुनुहुन्छ अहिले?
1: लमजुङको
0: राइनासमा हुनुहुन्छ। कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले? अनि आज कार्यक्रम त आइरहेको छ त छिमकेश्वरी एफएममा त? है, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ यतिखेर?
1: मेरो श्रीमानको बारेमा हेराइदिनु न।
0: श्रीमानको बारेमा साल महिना गते समय भन्नु त?
1: 2024 साल साउन महिनाको
0: 19 गते
1: बिहिबार दिउँसो 4:10 राति
0: 3:50 भनौँ न, सजिलो हुन्छ नि मलाई पनि, मलाई पनि सजिलो पारिदिनु न। कुन जिल्लामा भयो जन्म? लमजुङ जिल्लामै भएको हो? लमजुङ जिल्लामा भएको जन्म है। श्रीमानको लागि यहाँबाट हेर्दाखेरि 24 सालको श्रावणको 19 गते 3:50 जन्म भएको मान्छे आर्द्रा नक्षत्रको तेस्रो पावमा नाकलाई थोप्ली ङबाट नाम जोडेको छ। ङबाट नाम जुड्दै गर्दा मिथुन राशि हुन्छ, लग्न धनु लग्न रहेको छ। धनु लग्नको मालिक बृहस्पति, बृहस्पति गएर बसेको छ अष्टम स्थानमा, रोगी मान्छेको चिनाव हो। तर पनि राज्य परेको छ, पैसा भयानक उन्नति प्रगति गरेर पैसा त्यो भयानक कमाउने योग छ, तर आफ्नो शरीर भने असाध्य रोगी बन्ने खालको योग छ। अनि अङ्गारक योग परेको छ, दाजुभाइमा एकदमै कुरो मिल्दैन है? के के छ दाजुभाइको सम्बन्धहरू राम्रो देखिँदैन, अलिकति स्वास्थ्यमा समस्या आइरहेको देखिएको छ यो बेला होइन? अब यो 57-58 वर्षको उमेरमा हुनुहुन्छ जस्तो लाग्छ मलाई। यो उमेरले यतिखेर 57 वर्षमा उल्का भन्ने ग्रह थियो, अब यो उल्का ग्रहले अहिले छोडिसकेको छ, अब सिद्धा भन्ने ग्रह आउँछ। सिद्धा भनेको शुक्र, राम्रै छ, भाग्य स्थानमा गएर विराजमान भइरहेको अवस्थाहरू छन्, त्यस्तो आत्तिनु पर्ने त छैन। तथापि अङ्गारकको शान्तिहरू गराउने, मंगलबारको व्रतहरू बस्ने, अलिकति धर्म कर्ममा अलिकति बढी जोड दिने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। हजुर, केटाकेटीसँग राम्रै हुन्छ है? सायद छुट्टिन्छु। राधे राधे, वास्तुको लागि ठिकै छ, पहिले एउटा यो अङ्गारक युगको शान्तिहरू गराउनु, अङ्गारक युगको पूजा पाठहरू गराउनु राम्रो हुन्छ है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा म लागिरहेको छु। कोही जिज्ञासु तपाईँ पनि बन्न सक्नुहुन्छ, फोन गर्नुहोला, दुईटा नम्बर यतिखेर खाली छ। फोन लाग्दैन भन्नेहरूलाई एउटा अनुरोध गर्छु, फोन नलागेको भइहालेमा कसरी बोलिरहेको छु त दोहोरो संवादमा? तपाईँको पालो परेन, तपाईँले फोन प्रयास गर्नुभएकै छैन, होइन? यतिकै त फोन लाग्दैन होला। 9845 97 658 र 9812 73 601 फोन त गर्नै पर्छ। फोन गर्नुभयो भने तपाईँलाई हाम्रो संवाद अवस्थामा रहनेछ। कोही हुनुहुन्छ यतिखेर? राधे श्याम हजुर,
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: बर्दियादेखि गुरु।
0: बर्दियाको कुन गाउँमा हुनुहुन्छ यतिखेर?
2: गुलेरिया गुरु।
0: गुलेरियामा कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ यतिखेर?
2: गुरु संवाद हेर्छु गुरु।
0: सुनिरहनु भएको छ कि अरू बेला सुनेर थाहा पाएर अनि आज फोन गर्नु भएको हो? आज के गर्नुभएको छ? आज
2: आज पनि बजिरहेको छ गुरु।
0: अनि कार्यक्रम आएको छैन भन्ने होला छ नि त, होइन?
2: बजिरहेको छ गुरु।
0: पक्का हो त? यहाँ त अनि कार्यक्रम आएको छैन भन्नुहुन्छ त मलाई फेरि।
2: पक्का हो गुरु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: आफ्नै बारेमा गुरु।
0: आफ्नो साल महिना गते समय भन्नु त?
2: 2058 साल वैशाख 9 गते।
0: कति अरे? 58 साल वैशाख 9 गते
2: आइतबार।
0: आइतबार
2: बेलुकीको ठिक 7 बजे गुरु, बर्दिया जिल्लामा।
0: ठ्याक्कै 7 बजे कुन जिल्लामा अरे? बर्दियामै हो?
2: हजुर गुरु।
0: यहाँबाट हेर्दाखेरि तपाईँको के देखिन्छ भने जुन 58 सालको वैशाखको 9 गते आइतबार थियो, चतुर्दशी पनि थियो, वैशाखको चतुर्दशी, राम्रो होइन यो चतुर्दशीको शान्ति गराउनु। राशिको नाम तपाईँको चन्द्र कुमार नाम आउँछ, मीन राशि हुन्छ है? नाम चाहिँ के छ त?
2: चन्द्र कुमार नै छ गुरु।
0: चन्द्र कुमार कति राम्रो नाम। अङ्गारे बिग पर्या छ, दाजुभाइसँग राम्रो भएन, विद्यामा पनि बिचमा पढाइहरू रोकियो है?
2: हजुर गुरु।
0: पढ्न सक्नु भएन?
2: हजुर।
0: तपाईँको ओभरसियर पढ्नु पर्ने खालको युग थियो, केही पढ्नु भएन? ग्रह लागेको छ, ग्रहको शान्ति गर्नु है भन्नु, राम्रो राम्रो बाहुनलाई ल्याउनु पर्यो, फलफुल खुवाउनु पर्यो, दही दुध खुवाउनु पर्यो, कहाँ खर्च गर्ने बाहुनलाई खुवाएर हुन्छ भन्नुहुन्छ तपाईँहरू, के भन्नु त? होइन
2: गुरु। अनि जागिरतिर कस्तो छ?
0: जागिर राम्रो छ, राजनीति परेको छ, आर्मी पुलिस प्रशासनतिर एकदम राम्रो हुन्छ। सूर्य सप्तम स्थानमा गएर उच्च भएर बसेको छ, बुद्धि त्यादि राजयोग पनि परेको छ, शुक्र पनि उच्च छ, राम्रो छ त्यो पक्षमा। तर उन्नति हुँदैन जति सुकै कमाउनु कि, तपाईँले सूर्य के अरे अङ्गारको शान्ति नगरौँ जसम्म तपाईँको उन्नति हुँदैन। मंगलबारको व्रत बस्नै पर्छ, बुझ्नुभयो नि?
2: कहिले बन्दा हुन्छ गुरु?
0: अब आउने मंगलबारबाट प्रारम्भ गर्ने, जिन्दगीभरिमा मंगलबारको व्रत बस्ने अनि बल्ल राम्रो हुन्छ। यसले गर्दा तपाईँको यो अङ्गारकले पत्नीसँगको बिछोड पनि हुन सक्छ। फेरि बिहे गर्नुभयो?
2: नाइ गुरु, गरेको छैन।
0: लपर छुट्यो?
2: हजुर गुरु।
0: बिहे गरेर पनि तपाईँको छुट्न सक्छ। अङ्गारकको शान्तिहरू गर्नु, पूजापाठ गराउनु अनि बल्ल अगाडि बढ्नु होला। अहिले त्यस्तो तपाईँको लागि अहिलेको ग्रह बिग्रिया छैन, तर कुण्डली चाहिँ राम्रो छैन, किनकि तपाईँको लग्न कुण्डलीमा पनि तपाईँको अङ्गारक युग छ भने तपाईँको नवांश कुण्डलीमा चन्द्र ग्रहण युग परेको छ भनेको तपाईँलाई कसरी हुन्छ, ग्रहले एकदम कमजोरी बनाउन खोजिरहेको छ। शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने, कामहरू गरेर अगाडि बढ्नुभयो भने स्वास्थ्य अवस्थाको लागि रगतमा केही मात्रामा समस्या हुन सक्छ र दाहिनेपट्टिको पाठाहरू दुख्ने पोल्ने हुन्छ दाहिने साइडमा है?
2: हजुर गुरु, हजुर गुरु, त्यस्तै भइरहेको।
0: त्यस्तै हुन्छ नि, मैले त्यही भनिरहेको छु तपाईँलाई है।
2: अनि वैवाहिक जीवन गुरु कस्तो छ?
0: वैवाहिक जीवनमा ठिक छ, राम्रो छ, हाँसिनु पर्दैन, अहिले छुट्टिन्छु। राधे राधे
2: गुरु। घरको वस्तुहरू, रूप रङ, अङ्कहरू?
0: 3 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे श्याम।
2: राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामीसँग तपाईँ आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौँ र हामी 9845 97 658 अनि 9812 73 601 दुईटा नम्बरको ध्वनि तरङ्गबाट हामी जोडिएका छौँ नेपालभरका सज्जनहरूसँग। कहिले पूर्वबाट धेरै फोन आउँछ, कहिले पश्चिमबाट धेरै फोन आउँछ, कहिले मध्य पश्चिमबाट धेरै फोन आउँछ। कार्यक्रम नियमित रूपमा जुन रेडियोबाट प्रसारण भइरहेको छ, हाम्रा नियमित श्रोताहरूलाई खुसी पार्नु भएको छ। त्यही क्षेत्रबाट फोन धेरै आउने मैले अनुमान गरेको छु। कोही जिज्ञासु हुनुहुन्छ स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ त्यतिखेर?
1: सिन्धुलीदेखि रिया मगर।
0: सिन्धुलीबाट रियाजी के छ खबर?
1: ठिकै छ।
0: कुन ठाउँमा हुनुहुन्छ सिन्धुलीमा अहिले?
1: सिन्धुली काली खोला।
0: काली खोलामा कुन रेडियो बज्छ?
1: युके पनि युके समावेशी पनि हो है। एक समावेशी दुइटै
0: कसले सिकाइरहेको थिएँ? बुढो पो हो श्रीमान होइन भने
1: हो।
0: ल अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो छोराको बारेमा।
0: साल महिना कति समय भन्नुहोस् त?
1: 2029 महिनाको 10 गते राति 7 बजेर
0: जिल्ला चाहिँ
1: जिल्ला
0: उदयपुर कटारीमा
1: जन्म
0: भएको। छोरा कि छोरी हो?
1: छोरा।
0: मूलको पहिलो बाबुमा जन्म भएछ, केही भन्नुभयो गुरुबाहरूले? मूल शान्ति गराउनु पर्छ भन्नुभयो?
1: भन्नुभएको छैन।
0: 78 सालको चैत्र महिनाको 10 गते 7 बजेर 38 मिनटमा साँझ।
1: हजुर।
0: तपाईँले नाम जोडाउने गुरुबालाई निम्तै गर्नु भएन होला अनि कसरी भन्नुहुन्छ त गुरुबाले? के गर्नुभयो निम्तो?
1: निम्तो गरेको।
0: नाम के राख्नुभयो त?
1: युवराज।
0: ए गए त फलातिर नाम राख्ने बाजेको पनि छैन उपाय। मूल नक्षत्रको पहिलो पाउमा नाम जोडिस एम कुमार है। बुढयाको एकारपट्टि एउटा एकार आएको के भनेको मूलको पहिलो पाउले पितालाई पिर्छ। आद्य पिता नाश नाश गर्छ पिता भनेको सम्बन्धहरू बिग्रिन सक्छ भोलि। बुवालाई राम्रो हुँदैन छोरा जन्मेपछि। यो मूल नक्षत्रको शान्ति तुरन्तै गर्नु घरमा एकदमै धेरै अप्ठ्यारो परिरहेको छ। यो छोरो जन्मेपछि घरमा एक दिन पनि तपाईँलाई सुख प्राप्ति भएको छैन। एक ठाउँमा जग्गा किन्न खोज्नु भएको, जग्गा बिग्रेको जग्गा परेछ। कहाँ किन्नुभयो?
1: किनेको त छैन।
0: यो 78 सालदेखि यता किन्नु भएको छैन?
1: छैन किनेको।
0: किन्ने तयारी गर्दै हुनुहुन्थ्यो? ठिकै भनौ न, तपाईँले यो जग्गामा एकदम विवाद पर्छ, एकदम ध्यान दिनुपर्छ है। यो छोरालाई काल सर्प योग पनि परेको छ। मूल नक्षत्र सँगसँगै काल सर्प योगको शान्ति गराउनु होला। मूलले बुवालाई धेरै पिर्छ। काल सर्पले आमा र बुवाको सम्बन्धलाई फाटो गराउन सक्छ। बाउ र आमाको कुरो ठ्याक्कै मिल्दैन हो। त्यसलाई एकदम ध्यान दिनु होला। मूलको शान्ति र काल सर्पको शान्ति गराउनु 6 वर्षसम्म उल्का भन्ने कुरा चलिएको छ। आगो पानी करेन्टहरूबाट जोगाउनु होला। राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी धेरै भन्दा धेरै तपाईँलाई जानकारी दिने एउटा जानकारी गराइरहेका छौँ। हामी तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको यहाँबाट जानकारी दिँदै गर्दा तपाईँहरूले हामीसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्न चाहनुभयो भने हामी तपाईँलाई धेरै भन्दा धेरै कुराहरूको जानकारी पनि दिने एउटा प्रयासमा हामी लागिरहेका छौँ। 98453 97 658 र 98142-73-601 सिधा रूपमा सम्पर्कमा आएर हामीसँग भएका विभिन्न जानकारीहरू तपाईँ लिन सक्नुहुने हुनेछ। अहिलेको लागि भने कार्यक्रममा एकैछिन छोटो विश्राम लिन्छु। विश्राम विश्राम पछि उपस्थित हुन्छ। हामीसँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 93 6001।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम जटेश धर्पणको व्यवसायमा छौ, उपस्थित भएको छु तपाईसँग र हामीसँगका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्नको लागि हामी उपस्थित छौ। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग रहन्छौ र तपाईँहरूसँगका विशेष जानकारी दिने प्रयास गरिरहेका छौ। कहिलेकाहीँ धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयास गरिरहेका छौ। यतिखेर दुईटा नम्बर छन्, 98453 97658 र 98142673601 सीधा रूपमा तपाईँसँग हामी कुराकानी गर्ने प्रयास गरिरहेका छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
1: मेरो नाम गणेश प्रसाद तामाङ, म कालीकोटबाट बोल्दैछु, रेडियो नयाँ सुन्दैछु गुरु।
0: सुन्दै हुनुहुन्छ, दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै सुन्ने गर्नु भएको छ?
1: दैनिक रूपमा।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै बारेमा गुरु।
0: आफ्नो साल महिना गते समय भन्नु त?
1: 2065 साल। असारको 9 गते।
0: असार महिनाको 9 गते
1: सोमबार।
0: सोमबार
1: 11:04 कालीको जिल्ला
0: 11:04 बिहान हो,
1: बेलुका छ? बेलुका
0: 11:04 बेलुका। कुन जिल्लामा भयो जन्म? उहाँले फोन काट्नुभयो, फोन डिस्कनेक्ट भएको छ उहाँसँग। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा हामी लागिरहेका छौँ, को हुनुहुन्छ फेरि पनि स्वागत गर्छौ। राधे श्याम हजुर।
2: राधे गुरु। राधे गुरु हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर म दार्चुलाको यो लेगम गाउँपालिकाबाट कृष्णराम पार्की बोलेको छ हजुर।
0: दार्चुलाबाट बोल्नुभयो आज एकदम? दार्चुला जिल्लाको खबर के छ भनिदिनु न, हामी त यहाँ कता कता हो सामाजिक सञ्जालतिर
2: सुन्ने मन त धेरै लाग्छ हजुर, तर यो लाग्दै लाग्दैन, म धेरै प्रयास गर्छु हजुर, आज बल्ल धेरै महिना पछि लाग्यो हजुर फोन।
0: अनि सुन्नु न, कुन ठाउँमा हुनुहुन्छ तपाईँ? ठ्याक्कै लेगममा,
2: लेखम गाउँपालिकाको झलाती भन्ने गाउँमा हजुर।
0: अनि कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ तपाईँ त्यहाँ अहिले?
2: हजुर म रेडियो बैतडीबाट सुन्छु हजुर।
0: दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काम मात्रै?
2: दैनिक सुन्छु हजुर म, दैनिक मलाई धेरै सुन्ने ताको लाग्छ हो,
0: फोन
2: लगाउने प्रयास धेरै गर्छु हजुर तर लाग्दैन, बल्ल बल्ल आज धेरै महिना धेरै वर्ष पछि लाग्यो हजुर यो।
0: अनि सुन्नु न
2: हजुर,
0: अपि हिमाल गाउँपालिका 2 रहेको भट्टार क्षेत्रमा पहिरो गएको भन्ने हल्ला छ नि, हो र?
2: हजुर त्यो त हाम्रो यहाँबाट धेरै टाढा पर्छ हजुर, त्यति थाहा छैन हजुर।
0: सुन्नु भएको छैन?
2: छैन सर, अपि हिमाल गाउँ सुनेको त्यो ब्यासतिर हो,
0: ब्यासतिर पर्छ यो अपि हिमाल
2: हजुर
0: भनेको खलङ्गाबाट उता जानु पर्यो माथितिर पनि होइन?
2: हजुर हजुर धेरै टाढा चढ्नु पर्छ हजुर।
0: ए अनि गोकुलेमा रहेको चौलानी खोला होइन?
2: हजुर हजुर चौलानी।
0: अन्त चौलानी खोलाको जुन बहावहरू एकदम बढ़िरहेको छ भनेर त्यहाँका अहिलेका जिल्ला प्रमुख भनौँ सीडीओ साथ भरतराज पौडेलले जानकारी दिनुभएको छ नि त फेरि?
2: हजुर हजुर हुन सक्छ होला हजुर, त्यहाँ हाम्रो यहाँ त्यो महाकाली नदी छ हजुर।
0: हजुर
2: महाकाली नदी, महाकाली नदीको ट्याक्कै माथि बस्छ हजुर।
0: ए ल ल ठिक छ, सकभर यो हाम्रो आवाज सुन्नु भएको छ भने त्यता केही भएको यस्तो केही जानकारी भयो भने हामीलाई पनि खबर गर्नुहोला, अरू अन्य श्रोताले पनि। तपाईँ अहिले कार्यक्रममा कसको बारेमा जानकारी लिन चाहनुहुन्छ?
2: मेरो छोराको बारेमा हजुर, मेरो छोराको धेरै घेराउनु पर्ने हजुर, त्यसैले हो
0: भनिदिनु त। साल महिना गते समय?
2: 2055 साल डेढ महिने 3 गते शनिबार
0: राति 10:55 कुन जिल्लामा भयो जन्म?
2: दार्चुला जिल्लामै हजुर।
0: दार्चुला जिल्लामै भयो, राशिको नाम चाहिँ स्वाति नक्षत्रको दोस्रो भावबाट नाम आउँछ, रे अक्षरबाट रेशम नाम आउँछ, तुला राशि हुन्छ हो?
2: हजुर तुला राशि नै हजुर।
0: अब छोराको लागि लग्न मकर लग्न छ, मकर लग्नको मालिक शनि निज भएर चौथो स्थानमा गएर बसेको छ है, अलिकति यो लग्नको मालिकै कमजोरी भएपछि धेरैतिरबाट कमजोरी हुन्छ नि बच्चापछि। सबैभन्दा मेन कुरा भनेको हामीले हेर्ने भनेको लग्न कुण्डली, लग्न कुण्डलीको पनि लग्नेश के छ त्यसलाई विशेष ध्यान दिनुपर्छ ज्योतिषमा होइन। अनि तपाईँको यो के छ भने लग्नेश अलिकति खराबी छ, शनि एकदमै बिग्रिएको छ। यस्तो बच्चाले शनि महाकाल मृत्युञ्जय जपहरू गराउने, शनिका कवचहरू घाँटीमा धारण गराउने, अन्यथा सबै काममा बिग्रिन्छ। अर्को कुरा सप्तम स्थानको मालिक पनि अलिकति खराबी छ, वैवाहिक जीवनमा दोषयुक्त लाग्ने छ। नवम श कुण्डलीमा माङ्गलिक दोष पनि परेको छ भनेको बुहारी पनि टिक्दैन, उसको शरीर पनि असाध्य बिग्रिने खालको योग छ। शनि भन्ने ग्रहले असाध्य धेरै अशुभ खालको ग्रह अहिले चलिरहेको अवस्था छ। किनभने तपाईँहरू शान्ति गर्नुहुन्न के गर्ने त अब यो तपाईँको छोराले अहिले 28 वर्ष हुनुभयो, अहिले शनि चलिरहेको छ। जब तपाईँको छोरा 22 वर्ष कट्नुभयो शनि लाग्यो, जब पोहोरदेखि भनौँ 82 सालदेखि संकटा पनि लाग्यो, अहिले शनि पनि छ संकटा पनि छ। शनि संकटमा मुद्दा पर्ने, जेल्ने हुने, मान्छेको के भन्छ दुर्घटनाहरू हुने खालका समस्याहरू बढी हुन्छन् है। यो मान्छेलाई 27 वर्षदेखि अहिलेको अवस्थामा अलिकति एकदमै धेरै पिर परिरहेको छ। विवाह गर्नु भएको छ भने वैवाहिक जीवनमा पनि धेरै ठुलो झड्का लाग्न सक्छ। के भयो बिहा भयो? बुढाबुढीमा झगडा परे होइन?
2: बुढाबुढीमा त एकदम राम्रो छ हजुर, झगडा त छैन। आमाबुवासँगको सम्बन्ध कस्तो छ? एकदमै नराम्रो छ हजुर।
0: मैले भने त ग्रह धेरै बिग्रिएको छ, फेरि मातृस्थानमा भनेको चौथो स्थानमा शनि निज भएर बसेको छ कि
2: हजुर,
0: एकदम राम्रो होइन। ग्रहहरू बिग्रिएका छन्, राम्रोसँग शान्तिहरू गर्नु, राम्रोसँग पूजा पाठहरू गर्नु राम्रो हुन्छ। अहिले छुट्टिन्छु है। यो शनि भन्ने ग्रहको कवचहरू धारण गर्नुपर्छ, अनि ग्रहका शान्तिहरू गर्ने, पूजा पाठहरू गर्ने गर्नुपर्छ है।
2: हजुर
0: हजुर। अहिले छुट्टी छ? घरको वास्तुको लागि ठिकै छ, नराम्रो छैन, ग्रह राम्रै छ है।
2: हजुर हजुर।
0: तपाईँलाई अहिले यहाँ रेडियोमा फोन लगाउनु जस्तो धेरै अप्ठ्यारो पर्यो, कहिले कहाँ छोराछोरी जन्मे नामहरू राख्नु पर्यो। तपाईँको अहिले भर्खरै भन्नुभयो छोराको एउटा बच्चा भएको छ, उसको नामहरू राख्नको लागि दिउँसो फोन गर्नुभयो भने पनि नामहरू राख्न मिल्छ है।
2: 1000 रुपियाँ लाग्छ भन्छन् हजुर।
0: नाम राख्न लाग्दैन नि त है।
2: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। हामी विशेष गरी तपाईँहरूसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहन्छौँ। तपाईँ सुन्दै हुनुहुन्छ भने हामीलाई सिधा सम्पर्क गर्नुहोला। दुईटा नम्बर छन्, 98453 97658 र 98142-73601 फोन गर्नुहोला। तपाईँको लागि छोराछोरी जन्मिएका छन्, साल पनि थाहा छ, महिना पनि थाहा छ, गते पनि थाहा छ, बार पनि थाहा छ, समय पनि थाहा छ, जन्म जिल्ला पनि थाहा छ भने मेरो छोराको नाम के हुन्छ भनेर नाम जोडाउनको लागि, राशि के हुन्छ भनेर थाहा पाउनको लागि कुनै शुल्क तिर्नु पर्दैन। तपाईँको कपाल काट्नु परेको छ, तपाईँको छोराको भाफाई गर्नु परेको छ, तपाईँको छोराको व्रतबन्ध गर्नु परेको छ, यस्ता कर्महरूको लागि साइत हेर्नको लागि निर्धक्क भएर फोन गर्नुहोस्, कुनै शुल्क लाग्दैन। अनि तपाईँको घर बनाउनु भएको छ, अब घर सर्ने बेला भयो, घर पुरै तयारी भयो, रङ रोगन पनि भ्याइयो, अब कहिले सर्ने त थाहा छैन होइन। अथवा घर घडेरी किन्नुभयो, पैसा बैङ्कमा मजाले राख्नु भएको छ, अब घर बनाउनु पर्यो, कहिले बनाउने त घर बनाउने, राम्रो घर बनाउनु पर्यो, जुन घरमा बस्दा जिन्दगी यस्तो आनन्द होस् त्यस्तो घर तपाईँले कहिले बनाउने त भनेर साइत हेराउनको लागि, अथवा तपाईँले अन्य कुराको लागि पनि हामीलाई सम्झिन सक्नुहुन्छ। दिनैभरि सम्पर्कमा रहेर हामीसँग तपाईँ जोडिन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न जानकारी, भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। 98453 97658 र 98142-73601 यो बेला पनि फोन गर्नुहोला, दिउँसो पनि फोन गर्नुहोला। र सबैभन्दा राम्रो कुरो फेसबुकतिर पनि हामीसँग जोडिनको लागि अनुरोध गर्छु। तपाईँ जहाँबाट हुनुहुन्छ हामीलाई फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गरेर हामीसँग हाम्रो आधिकारिक फेसबुकको हाम्रो परिवारमा तपाईँ सामेल भएर हामीसँग धेरैभन्दा धेरै प्रश्नहरू त्यहाँबाट राख्न सक्नुहुनेछ। अहिलेको लागि कोही जग्गा यहाँ सुहाउनु भएको छ, राधे श्याम हजुर।
1: गुरुजी राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ अहिले?
1: सुदूरपश्चिम डोटी बडी केदारदेखि बोल्दैछु।
0: बडी केदार कुन ठाउँमा हुनुहुन्छ?
1: बडी केदार बराउ उडा नम्बर 2।
0: कुन रेडियोमा कार्यक्रम सुनिरहनु भएको छ?
1: अहिले चाहिँ म बडी केदार एफएम सुनिरहेको छु।
0: बडी केदारमा रेडियो बज्दैन भन्नुहुन्छ नि हो?
1: हजुर,
0: बडी केदार एफएममा रेडियो बज्दैन भन्नुभएको छ, कसरी सुन्नु भएको छ?
1: बस्छ हजुर, आज भोलि
0: पक्का हो त?
1: पक्कै हो।
0: ल भनेपछि कार्यक्रम सुन्नुहुन्छ होइन?
1: हजुर।
0: मलाई साल महिना गते सम्म भन्दिनु त।
1: 2066 साल 3 महिना 14 गते।
0: तपाईँले फोन राखेर मलाई फेरि फोन गर्नु, सबै कुराको जानकारी लिएर कपीमा लेख्नु भएर हिँड्छ, कपीमा लेख्नु। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो बडी केदार एफएमबाट हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो रेडियोको ध्वनि तरङ्गबाट सुनेर। तर मैले फेरि पनि अनुरोध गरे, मैले धेरैचोटि भन्ने गरेका छु, जन्मेको साल लेख्नुहोस् अनि महिना लेख्नुहोस्। महिना भनेको के हो? कुन महिनामा जन्मेको भन्दा मैले कति महिना भनेको छैन नि, कुन महिना भन्दा वैशाख महिना हो कि जेठ महिना हो कि, यसरी महिनाको नाम भन्नुपर्ने हुन्छ। अनि कति गते अनि के बारको जन्म हो अनि कुन जिल्लामा जन्म भएको, बिहान हो कि दिउँसो हो कि साँझ हो कि रात्रि हो कि, रातिको 12 बजेबाट बिहानको 6 बजेसम्म हो भने चाहिँ 2 बारहरू, अघिल्लो दिनको बार र तपाईँको भोलिपल्टको बारहरू सबै मिलाएर कति कतिको राति कति कतिको बिहान एकदम स्पष्ट साथमा कपीमा लेख्नुहोस्। अथवा के बारको राति हुँदा के बार बिहान हुने बेला यसरी लेख्नु भयो भने तपाईँ र मेरो पक्कै पनि कुराकानी रहने नै छ। त्यसको लागि तपाईँ हामीसँग सम्पर्कमा रहनु पर्ने हुन्छ 98453 97 658 र 98142-73-601 सिधा रूपमा सम्पर्कमा आउन सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ, राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म संघसभा सिलिचुङ एक देखिन्दादेखि।
0: कहाँदेखि भन्नुभयो?
1: संघसभा सिलिचुङ एकदेखि गुरु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले?
1: संघसभादेखि गुरु।
0: कुन रेडियोमा कार्यक्रम बज्छ भनेको के?
1: ए संघसभा।
0: संघसभा एफएम पनि भनिदिनु न त नि, कति अल्छी गरेका छौ होइन? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै बारेमा हो गुरु।
0: साल महिना गते सम्म भन्नु त।
1: 2027 साल वैशाख 12 गते शनिबार रातिको 11:36 संघसभा जिल्लामा गुरु।
0: यो हजुरको आफ्नै हो?
1: आफ्नै हो गुरु।
0: कसले भनेको यो तपाईँ त, यो तपाईँ जन्मेको समय चाहिँ?
1: यो चाहिँ पहिले हाम्रो गाउँमा एकजना पुर्खा थियो, उहाँले लेखिराख्नु भएको थियो।
0: मूल नक्षत्रको पहिलो पावमा जन्मेको मान्छे तपाईँ, मूलको शान्ति गर्नु भएको थियो कि थिएन, केही भन्नुभएको थियो पहिले?
1: केही गरेको छैन शान्ति त गुरु।
0: बाबासँग कुरो मिलेन, बाबाको माया कम पाइयो, के भयो समस्या चाहिँ?
1: त्यस्तै होला गुरु।
0: होला होइन, के हो कि होइन भनिदिनु न, किन फरक पर्छ, के फरक पर्छ र?
1: ए होइन, अब त्यस्तै थियो।
0: शनिबार व्रत बस्नुपर्छ, सन्तान खेर गएका हो?
1: हजुर हजुर।
0: अनि दाजुभाइसँग कुरो मिल्दैन है?
1: हजुर हजुर, कुनै बेला अब
0: तपाईँ जुन घरमा अहिले जुन तपाईँ जाने तपाईँको घर छ, त्यो घरको ठ्याक्कै उत्तरपट्टि अथवा पूर्वपट्टि, पूर्व उत्तरको इशान कोणमा टोयलेट छ, बाथरूम छ, सेफ्टी ट्याङ्की छ अथवा फोहोर चिज छ, के छ?
1: दक्षिण र पूर्वमा हजुर,
0: पूर्व र उत्तरमा, घाम उदाउनेपट्टि फर्किँदा, घरबाट घाम उदाउनेपट्टि फर्किँदा देब्रे हातको साइडतिर।
1: एउटा धारा छ, पानी
0: धारा भने होइन, मैले तपाईँलाई टोयलेट बाथरूम भनेको, मैले सेफ्टी ट्याङ्की
1: टोयलेट पनि
0: छ,
1: टोयलेट पनि छ।
0: तपाईँको घरमा एकजना अपाङ्ग मान्छे को छ?
2: अपाङ्ग मान्छे त छैन गुरु।
0: जस्तै कोही मान्छेको खुट्टा नचल्ने, कोही मान्छेको हात नचल्ने, अथवा औँला काटिएको, अथवा हुन्छ नि केही न केही अङ्ग अलिकति केही न केही कमी भएको, याद गर्नु भएको छ?
2: त्यस्तो पहिले थियो कि छैन त्यस्तो त गुरु?
0: थियो कि भन्ने आफ्नो घरको मान्छे थाहा हुन्छ नि त, को थियो र को थिएन, बरु थिएन छैन भने छैन भनिदिनु न, के फरक पर्छ?
2: थाहा भएको त छैन।
0: छैन तपाईँको घरमा अब एकदम अशुभ खालको योग छ, जति पैसा कमाए पनि घरमा सम्पत्ति जोड्नै सक्नु भएको छैन है। सन्तानबाट ठ्याक्कै राम्रो हुँदैन, सन्तानसँग कुरो पनि मिल्दैन तपाईँको होइन। अब यो ग्रहको राम्रोसँग शान्तिहरू गर्ने, ग्रहको राम्रोसँग पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
2: ए हजुर, अनि
0: श्रीमतीसँग राम्रै छ, छोराछोरीसँग राम्रो छैन भने मैले है।
2: हजुर,
0: ग्रहलाई राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला, अहिले छुट्टिन्छु है।
2: घरको वास्तुहरू शुभ अङ्क भनिदिनुहोस् न।
0: घरको वास्तुको लागि ठिकै छ, अलिकति पूर्व उत्तरमा फोहोर भएकोलाई बिग्रेको भन्नु परिहाल्यो, पाँच अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, अहिले छुट्टिन्छु, राधे राधे।
2: मेरो राशि चाहिँ कुन के पर्छ?
0: तपाईँको धनुराशि आउँछ, मूलको पहिलो पामा जनराशि है।
2: नाम
0: एम कुमार, एम कुमार बुढो यको एकार होला, एम कुमार नाम आउँछ।
2: एम कुमार हो?
0: हजुर।
2: ए हजुर हजुर,
0: अहिले छुट्टिन्छु, राधे राधे। ए हजुर,
2: रातो रङ भन्नुभयो नि गुरु?
0: रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ है।
2: भविष्यमा के गर्दा सफल हुन्छ होला?
0: ग्रह शान्ति गरेर वास्तुहरूलाई मिलाउनु, पूर्व उत्तरतिर भएको फोर्सलाई सार्नु, पैसाको कमी छैन तर उन्नति कहिले पनि हुँदैन, फेरि भनेको वास्तुले सबै कुरो सोचिरहेको छ, यसलाई ध्यान दिनु होला, अहिले छुट्टिन्छु, राधे राधे।
2: वास्तु कृषि सम्बन्धित कसो के हो भनिदिनु?
0: पहिले तपाईँ वास्तु शान्ति गर्नु, अनि शनिबारको व्रत बस्नु, ग्रह शान्तिहरू गर्नु, अनि फेरि मलाई फोन गर्नु है।
2: ए हस् गुरु,
0: राधे राधे
2: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, शङ्खुवास्तवबाट हामीसँग आफ्नो जिज्ञासा राखेर जानुभएको हो। हामीसँग तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ नि, हामी तपाईँलाई त्यहीँबाट धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि दिने एउटा प्रयास गरिरहेका छौँ। हामी तपाईँको लागि आफ्नो अनि आफन्तहरूको बारेमा विशेष विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौँ। हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौँ। हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका जानकारीहरू दिइरहेका छौँ। यतिखेर हामीलाई तपाईँले आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै जानकारीहरू तपाईँ लिन चाहनुहुन्छ भने दिउँसोको समयमा यिनै नम्बरहरूबाट तपाईँ फोन पनि गर्न सक्नुहुनेछ र हामीसँग भएका विभिन्न भूत, भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान तपाईँ लिन चाहनुहुन्छ र तपाईँले आफ्नो चिनाहरू बनाउनु परेको छ, तपाईँको छोराछोरीको चिना बनिरहेको छैन, चिना तपाईँ बनाउन चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ हामीलाई र प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल, महिना, गति अनि समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौँ। यतिखेर कार्यक्रमको हामी लगभग अन्तिम अन्तिम भागमा पनि आइसकेका छौँ। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ, अन्तिममा कार्यक्रमको अन्तिममा पनि फोनमा सम्पर्क गर्न सक्ने भाग्यमानी को हुनुहुन्छ चिनिहालो। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: ज्योति जोरालदेखि हुकुम थापा।
0: हुकुम कुन ठाउँमा हुनुहुन्छ अहिले जोरालको?
1: उमरामा हजुर।
0: कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ त्यहाँ?
1: रेडियो बढी ज्यादा हजुर।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: म छोराको बारेमा हेर्नु
0: छोराको साल महिना गते समय भन्दिनु त
3: 2083 साल साउन महिनाको पाँच गते मंगलबार साँझ 9:42
0: 9:42 साँझ कुन जिल्लामा भयो जन्म
3: कैलाली
0: हजुर कैलाली जिल्लामा तपाईँको आफ्नै छोरा होइन
3: हजुर हजुर
0: अस्ति भर्खर गयो नि त अस्ति भर्खर साउनको होइन त
3: हजुर हजुर
0: राशिको नाम रिबाट ऋषिराम अथवा रितेश नाम राख्नु होला तुला राशि हुनुहुन्छ अष्टमी भन्ने तिथिमा जन्म भएको छ राम्रो लग्नमा राहु यसले अहिले केही हेर्नु परेन अलिक जनक रिसाउने खालको हुन्छन् आठ महिना पछाडि राहु असाध्य भयानक राहु आउँछ आठ महिना पछाडि स्वास्थ्यमा धेरै समस्याहरू आउन सक्छन् यो भुक्त दशा कटाएर पनि आठ महिना पछाडि हो भने चाहिँ एकदमै अशुभ हुन्छ तपाईँलाई कम्तीमा छ महिनाको छोरो कटिसकेपछि राम्रोसँग राहुको शान्तिहरू गर्ने राहुको कवचहरू धारण गर्ने कामहरू गरिदिनु होला आजको दिनमा राम्रो छ आत्तिनुपर्ने ग्रह छैन है
3: हजुर हजुर अनि भविष्यमा के छ कि
0: अब हजुरको छोरालाई आठ महिना पछाडि के गराउँछ अरे
3: राहु भन्नुभयो के भन्नुभयो
0: मैले के भने राहु नि भने याद गर्नु भएन
3: याद त भएको
0: बिर्सिहाल्नु भएन मैले हजुरलाई किन यसरी सोधिरहेको छु भने तपाईँले अब आठ महिना पछाडिको ग्रह के छ भनेको थाहा पाउनुहुन्न भने उसको भविष्य किन अहिले सोध्नु भनौँ न भन्नु त हो किन भन्नु त अब तपाईँले छ महिना पछाडि गर्ने ग्रहको बारेमा तपाईँलाई चाहिँ अहिले भर्खरै भनेको शब्दहरू बिर्सिसक्नुभयो तपाईँको छोराको भोलि 16 वर्षको भाग्य अहिले भनेर तपाईँलाई याद होला त किन बेकार हामी किन तपाईँलाई धेरै कुरा भनेर तपाईँको बोझ दिने मैले के भने अहिले तपाईँको राहु चल्याएको छ राहुको शान्ति गर्नु यो अहिले होइन आठ महिना पछाडि अहिलेको लागि ठिक छ भनिरहेको छु आठ महिना पछाडि राहु छ भनिरहेको छु राहुको शान्ति गरेपछि फेरि त्यो 18 वर्षसम्म राहु छ यो 18 वर्षको पिरियडमा राहुको शान्ति गरिरहने त्यसपछि फेरि अर्को कुरा पछि हेर्नु नि त्यही बेला शान्ति गर्ने बेला अहिले कहाँ आत्तिनु परिहाल्यो भन्नु त अहिले तपाईँको आँखा अगाडि कुनै पनि एउटा अदिष्ट केही कुरा आयो भने त्यो बेला बस्ने हो क्या मानौ तपाईँको अगाडि एउटा बाघ आयो हो अब त्यो बाघ अगाडि आइरहेको छ भने त्यो बाघसँग तपाईँ भर्खरै जोगिने के उपाय खोज्ने हो कि अब यो बाघले खाँदैन अथवा खाएन भने म यसो गर्छु भनेर भोलिको दिनमा प्लानिङ सोच्ने हो त नि तपाईँको अगाडि बाघ आएको छ बाघसँग कसरी छ जोगिने हो क्या राहु आएको छ राहु शान्ति गर्नु अहिले छुट्टिन्छु राधे राधे कार्यक्रममा हुनुहुन्छ देखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी कार्यक्रमको लगभग अन्तिम भागमा आइसकेका छौँ अब आजको लागि भने कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट म उज्जवल पर्नुपर्ने हुन्छ भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनि तरङ्गमा रहनेछ तपाईँसम्मको लागि भने आज्ञा दिनुहोस् तपाईँको दिन आनन्दमय मंगलमय रहोस् जय जय श्री कृष्ण जय जय श्री राधे
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजमै
5: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ग्यावलीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया
6: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरुङ्गी सबैको साझा घर हो समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो जटायु गिद्ध यसको पक्का कुचिकार हो
5: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात् भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ
7: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
8: गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने दुईजना श्रोतालाई टी शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक
9: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ट्ज।
10: रेडियो टाइगर स्टुडियो टाइम।
5: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलविद्युत आयोजनाका सुरुङमा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 5053 जना सम्पर्कविहीन। संयुक्त राष्ट्रसंघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने। गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै काठमाण्डौ हेटौड़ा सड़कमा चाप बढ़ेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी। चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह। आज मधेश प्रदेश बाहेक अरू प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। चीनको सिझाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्कविहीन 531 जनाको खोजी चल्दै। र प्रिमियर लीगमा लिभरपुलले स्विच टाउनलाई 2 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशीको विनाशकारी बाढ़ीले रसुवा र नुवाकोटका जल

0: लिएकमा वैकल्पिक सुरुङ मार्फत प्रवेश गर्ने प्रयासलाई थप प्रभावकारी बनाउने गरी काम भइरहेको जलविद्युत आयोजनाले जनाएका छन्। रसुवाको भोटेकोशी नदीमा गएको 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1,294 जनाको शव फेला परेको छ भने 5,53 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 5,053 जना अझै सम्पर्कविहीन रहेका हुन्। 13,095 जनाको भने उद्धार भइसकेको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले भोटेकोशी बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले 4,96,00,000 अमेरिकी डलर अर्थात झण्डै 7,49,00,000,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपील गरेको हो। भोटेकोशी तथा त्रिशुली नदीमा बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा धेरै नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसंघले अपील गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अघिका लागि 4 महिने योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पीटर्स याहिरीले यो सहयोग अपीलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा हिउँद लाग्नु अघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत, उपचार, सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवावीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि अहिले यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको घाट रोराङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवान खोला र थाक्रे 2 को कमेरीवीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। कृष्णवीरमा सड़क भाँचिएपछि काठमाण्डौ हेटोड़ा जोड्ने सड़कमा गाड़ीको चाप बढ़ेको छ। त्रिभुवन राजपथसँगै भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली तथा फाखेल मार्गमा अत्यधिक चाप बढ़ेको हो। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले भीमफेदी, कोगर टे, इप्पा, सिस्नेरी खण्डलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने गरी तयारी थालेको छ। प्रदेश सरकारका अनुसार यो सड़कको मरमत तथा स्तर उन्नतिका लागि चालू आर्थिक वर्षमै बजेट विनियोजन भएको छ। सड़कको अवस्था हेरेर तत्काल आवश्यक मरमतको काम अघि बढ़ाई गाड़ी आवागमन योग्य बनाउने तयारी भएको प्रदेश सरकारले जनाएको छ। यो सड़क सञ्चालनमा आएपछि हेटौँडा काठमाण्डु आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्ग लगायत मुख्य सड़क अवरूद्ध भएका बेला यात्रु तथा गाड़ीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 0,56,421,261,596,617
1: मोबाइल

98550 6076 98550 6076 98511 6294 98510 54224

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।

पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाइरहनु पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रका धेरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज बिहान चितवनको त्रिशुली कालीखोला क्षेत्र पर्वत लमजुङ लगायत एक दुई मा पानी परेको थियो। गैराती सबैभन्दा धेरै पाल्पाको अर्चालीमा 70 मिलिमिटर भन्दा धेरै पानी परेको छ। भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनी समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाइ छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएका र चिनी समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाका पछि लागेर नआत्तिन पनि महाशाखाले अनुरोध गरेको छ। पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ। अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण उजेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कणेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अब विदेशको खबर। चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र चीन नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढ़ीका कारण ज्यान गुमाउनेहरूको संख्या 31 पुगेको छ। गएको अगस्त 26 तारीक अर्थात भदौ 10 गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरूको संख्या 31 पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रलाई उद्धृत गरी चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। कमाण्ड सेन्टरका अनुसार पहिरोपछि आएको ठूलो बाढ़ीबाट 531 सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। उद्धारकर्मीले 987 व्यक्तिगत सामान भेट्टाएको समेत बताएका छन्। हिमाली क्षेत्रमा हिमचट्टान सहितको पहिरोको आज 11 दिन भइसकेको छ। अब एउटा खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा गैराती भएको खेलमा लिभरपूलले इप्स्विच टाउनलाई 2 गोलले हराएको छ। लिभरपूलको जितमा दुवै गोल अलेक्जेन्डर इसाकले गरे। नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आएता लिभरपूलको यो पहिलो जित हो भने यसले उनलाई ठूलो राहत दिएको छ। यसअघि लिभरपूलले लीगमा न्यूक्यासल युनाइटेड र नटिङ्गम फरेस्टसँग 2-2 गोलको बराबरी खेलेको थियो। 3 खेलमा 1 जितसहित लिभरपूलको 5 अंक भएको छ। त्यस्तै पहिलो खेल जितेको इप्स्विच टाउनले लगातार 2 खेल हारेको छ। इप्स्विच टाउन 3 अंक सहित तालिकाको 13 स्थानमा छ। चार वञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जल विद्युत आयोजनाका सुरुङमा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 5053 जना सम्पर्कविहीन। संयुक्त राष्ट्रसंघले नेपाललाई 4,96,00,000 अमेरिकी डलर सहयोग गर्ने। गाड़ी आवागमन बन्द गरेर धादिङको परेवाभिरमा सड़क मरमत गरिँदै काठमाण्डौ हेटवाड़ा सड़कमा चाप बढ़ेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी। चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। चीनको सिझाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्कविहीन 531 जनाको खोजी चल्दै र प्रिमियर लीगमा लिभरपूलले इप्स्विच टाउनलाई 2 गोलले हरायो।

0: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटु रोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन जीएम कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर अच्युत ज्ञावालीद्वारा मुटु रोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
1: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण फेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभा हल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-9301 मा सम्पर्क गर्न सकिनेछ।

0: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरेङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
1: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्य प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
2: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
3: पुनश्च गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 जना श्रोतालाई टी-शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
2: सिकोसाकोस भरि गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भरि गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया। मिति यही भदौ 24 गते।
2: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर। मिति यही भदौ 25 गते।
3: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा। मिति यही भदौ 26 गते।
2: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया। मिति यही भदौ 27 गते।
3: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया। मिति यही भदौ 30 गते।
2: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया। मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया। मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछ।

नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाँच्दै।

0: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सधैँ बाघ झैं

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: दिदी हजुरसँग सबै थोक छ त, तै पनि हजुर किन निराश हुनुहुन्छ?
2: हो साईली, छन त सबै थोक छ, छोरा छ, छोरी छ, घर परिवार छ, लाउन खान पुगिरहेकै छ, तर के गर्नु मनमा शान्ति छैन।
1: किन, के भएर?
2: ठुलो मान्छे बनेर समाजमा राम्रो काम गरेर नाम कमाउने इच्छा छ, तर के गर्नु बिहे गरेपछि यो कुरा मेरो लागि सम्भव भएन।

तिमलाई सम्झेर म कति रुन्छु खै तिमले बुझेको एकछिन नबोल्दा पागल जै हुन्छु खै तिमले बुझेको

0: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चराचुरेङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
1: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
2: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
3: पुनश्च गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 जना श्रोतालाई टी-शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।

Radio Tiger Studio Time. यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ।
1: सिकुसा कोसभरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
1: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते।
2: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
1: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
2: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
1: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनेट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल, फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ।

0: डाक्टर उर्मिला पराजुली रिसाल, स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222 र 98605222।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
3: अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीको 11 दिनमा आज पनि 2 जनाको जीवितै उद्धार। बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1344 जना पुग्यो। 5,000 बेपत्ता। नुवाकोटको ताजी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्र संघद्वारा 7.7 अर्ब सहयोगको आह्वान। बाढ़ी पहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर। अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न माग। एक छाक पुग्ने मासुको 1700 तिर्दा एक सिलिण्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क। कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने। र एनबीएलमा आज पनि 2 वटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार भएको छ। उद्धारकर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तल्ले घरको 4थो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्सपेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरुङ मार्गबाट 1 जना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरिएको थियो। यसैबीच भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5,000 जना भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13,098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवीघाटमा रहेको तादी नदीमा एक्रो बेली ब्रिज निर्माण गरिरहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो, 5.5 मिटर चौडा र 50 टन भार वहन क्षमताको एक्रो बेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,55,26,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अरब मेट्रिक डलर जम्मा भएको कार्यालयले जनाएको छ। यसैबीच संयुक्त राष्ट्र संघले 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,34,00,000 नेपाली रूपियाँको आपतकालीन सहयोग आह्वान गरेको छ। संयुक्त राष्ट्र संघ र उसका मानवीय सहायता साझेदारले भोटेकोशीको बाढ़ी प्रभावित 84,000 भन्दा बढ़ीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन्। सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकमबाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसंघ र मातहतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 1 टुकुचे गाउँ काली गण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै काली गण्डकीमा पानीको बहाव बढ्दा तटबन्ध र तार जालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको हो। बाढ़ीका कारण स्थानीय स्याउ भण्डारण गर्ने किसान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले बनाएको फोर्स संकलन पूर्वाधार डुबानमा परेका छन्। वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरिसकेको छ। रसुवा बाढीपछि बजारमा दैनिक भोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषय कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेका बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुल्ला गर्नुपर्ने उहाँको भनाइ छ। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाएका हल्लाको भ्रमण नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल चामल तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने उहाँले बताउनुभयो। यसैबीच नेपाल ऑयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अरू उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दावी गर्नुभएको छ। बजारमा एक किलो मासुलाई 17-1800 रूपियाँ पर्ने र जुन एक छाक वा एक दिनमै सकिने तर झण्डै 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्ने उहाँको तर्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू पर्सा राष्ट्रिय निकुञ्जमा सञ्चालित बाघ मित्र अभियान मानव र बाघ बीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ अभियानको उपलब्धि चुनौती र भावी कार्यदिशाबारे निकुञ्जमा आयोजित सरकारवालाको कार्यशालामा मानव सुरक्षा जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउनु पर्नेमा जोड़ दिएको छ अन्तर्राष्ट्रिय मापदण्ड क्याट्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 यो संख्या बढ़ेर 71 पुगेको छ कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो यस्तै मध्यवर्ती क्षेत्रको स्थापना समितिका अध्यक्ष सीताराम अरियाल र जुलोजिकल सोसाइटी अफ लण्डनका प्रतिनिधिहरूले सूचनाको समयमै प्रवाह निरन्तर अनुगमन स्थानीय ज्ञानको उपयोग तथा द्वन्द समयमा तत्काल प्रतिक्रिया जनाउने संयन्त्रलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ अब विदेशको खबर लोकतान्त्रिक गणतन्त्र कङ्गो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्ने 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन् अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको सिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएकामा उनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरेको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो फैलिएको इबोला प्रकोपको रूपमा परिचित भएको छ अब खेल खबर नेपाल भलिबल लीग एनभीएलमा आज पनि 2 खेल हुँदैछन् त्रिपुरसरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज हुने पहिलो खेलमा काठमाडौँ रेड्स र मधेस वारियर्स तथा दोस्रो खेलमा सगरमाथा स्न्याट्स र खप्तड फाल्कन्स बीच खेल हुनेछ काठमाडौँ र मधेस बीचको खेल दिउँसो 4 बजे तथा सगरमाथा र खप्तड बीच बेलुका 7 बजे हुनेछ यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी शुरूआत गरेका छन् एनबीएलमा 6 टोली सहभागी छन् नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार हो चार बन्च्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1,344 जना पुग्यो 5,000 बेपत्ता प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान बाढ़ी पहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग 1 छाक पुग्ने मासुको 1,700 तिर्दा 1 सिलिण्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क कंगोमा इबोला नियन्त्रण योजना शुरू 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने र एनबीएलमा आज पनि 2 खेल हुँदै
3: रेडियो टाइगर 79.2 MHz नामै काफी छ
4: रक्तदान जीवनदान रक्तदान गरौ अमूल्य जीवन बचाउन सहयोग गरौ
5: दान गरी गरौ जीवनदान
4: ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि। स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुरबाबा

अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन, मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औही गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन, मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन, मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन, मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैदार, गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण, मिति असोज 1 गते बिहिबार। र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेवलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल, मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93-301 सम्पर्क गर्न सकिनेछ।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप झैं।

0: रक्तदान जीवन दान, रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं। ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लट बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लट बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवन दान।
1: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरेङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
2: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
0: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुर बाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुर बाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
3: पुनश्च गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 श्रोतालाई टी-शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन्त।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण फेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनु हुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरुङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
1: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
2: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हिरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
3: गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 जना श्रोतालाई टी-शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
4: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
5: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन्चादी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुन्चादी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
4: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुन्चाली खरिद बिक्री पनि गरिन्छ।
5: विजय सुन्चाली पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: प्रोपराइटर च्यामलाल सुनार। विजय सुन्चाली पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ्ने।
7: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
8: ओहो मेयर साहब नमस्कार है।
9: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
8: हाम्रो त बिजोग छ मेयर साहब। म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
9: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
8: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
9: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
8: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
9: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
8: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
9: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परिचालनको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौँ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौँ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौँ।
8: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
9: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
8: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
9: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
8: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
10: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल
11: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान 12 वर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाभार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि 12 वर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा 12 वर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 भोडरी माछट चौक स्थित रेड क्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैलार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेवलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93-301 सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाको भोरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भोरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भोरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: भजन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: I love that.

0: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरेङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
1: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
2: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
3: गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 जना श्रोतालाई टी शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
4: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज़। Voice of Bardia, Voice of Bardia.

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण धेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैलार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेउलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-9301 सम्पर्क गर्न सकिनेछ।

0: त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा, अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया।
0: राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: Radio Tiger Studio Time. यति बेला साँझको 5 बजेको छ। रक्तदान जीवनदान, रक्तदान गरौं, अमूल्य जीवन बचाउन सहयोग गरौं।
1: दान गरी गरौं,
0: ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवनदान। आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, दसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861086993।
0: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान, बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 घोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैदार, गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेउलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 9805-493-1 मा सम्पर्क गर्न सकिनेछ।

0: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरेङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
1: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
2: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
3: गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने दुईजना श्रोतालाई टी-शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
2: सिकोसाको झुरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 झुरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया। मिति यही भदौ 24 गते।
2: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर। मिति यही भदौ 25 गते।
3: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा। मिति यही भदौ 26 गते।
2: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया। मिति यही भदौ 27 गते।
3: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया। मिति यही भदौ 30 गते।
2: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया। मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया। मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ।
0: जसका लागि रेडियो, टिभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा

0: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरुङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
1: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारीमूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
2: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
3: पुनश्च गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 जना श्रोतालाई टी-शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि। स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण, ठाकुरबाबा नगरपालिका 9, ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवनदान।
1: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
3: Radio Tiger Studio Time. यति बेला साँझको 6 बजेको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेपछि बाढीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार, 1344 जनाको शव भेटियो। बाढीको 11 दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै
2: तनावमा पनि अब पछिको मान्छेहरू 10 दिन पछि भेटिरहेछन्। अब अलिकति हो के छ कि है,
3: अब छु जस्तै लाग्छ। सदाभर 11 दिनमा म आउँछु भनेर गएको मान्छे 11 दिनसम्म चाहिँ मैले उसको बाटो कुरेर बसेछु।
0: प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढी संकलन, संयुक्त राष्ट्र संघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत।
1: नुवाकोटको तादी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र, नागढुङ्गा मुगलिन खण्ड सड़क खण्ड अन्तर्गत कृष्णभीरमा डाइभर्सन ट्र्याक खुल्यो, सड़क सञ्चालनमा आउन अझै केही दिन लाग्ने।
0: कंगोमा इबोला नियन्त्रण योजना सुरु।

0: महिने अभियानका लागि झण्डै 2 खर्ब रुपियाँ बराबरको आर्थिक कोष चाहिने
1: र एनबीएलमा अहिले काठमाडौँ र मधेसको खेल चल्दै आजै बेलुका सगरमाथा र खप्तड खेल्ने कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत गर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% र 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
5: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0001 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार भएको छ। उद्धार कर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4थ तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विगतको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। घर बाढ़ीले बगाएर केही तल पुर्याएको थियो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरुङबाट 1 जना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आज उद्धार गरेका दुवैजनाको काठमाडौँको छाउनीमा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजित आयोजनाको स्रोतबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो।
1: यसैबीच यही भदौ 10 गते भोटेकोसी हुँदै आएको बाढीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5,000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13,098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ। रसुवा नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेका पनि प्राधिकरणले जनाएको छ। यसैबीच भोटेकोसी बाढीपछि फेला परेका 1,344 मध्ये 1,030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 1,012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्रेले जानकारी दिनुभयो।
0: रसुवामा गएको विनाशकारी बाढ़ीको 11 दिनमा आज थप दुईजनाको जीवितै उद्धारपछि हजारौं आफन्तको आँखामा आशाको किरण थपेको छ। यसअघि हिजो बाढ़ी आएको 10 दिन माथि त्रिशुली 3A जलविद्युत आयोजनाको स्रोतबाट पनि दुईजनाको जीवितै उद्धार भयो। यसपल्ट खोज तथा उद्धार कार्यमा थप हौसला मिलेको छ। 11 दिनसम्म पनि यसरी जीवितै मानिसहरू भेटिनुले बेपत्ता झण्डै 5,000 परिवारका सदस्यहरूमा आफ्ना आफन्त पनि सकुशल भेटिन्छन् कि भन्ने आशा जगाएको छ। देशका अरू अस्पताल लगायत काठमाडौँका अस्पतालहरूमा आफन्तको खोजीमा पुगेकाहरूको घुइँचो अझै कायम छ र हरेक नयाँ उद्धारको खबरले यो भीड़मा एउटा नयाँ आशा पलाएको छ।
1: बाढ़ीको 11 दिनमा भइरहेको उद्धारका खबरहरूले काठमाडौँको शिक्षण अस्पताल परिसरमा आफन्त खोज्न आएकाहरूमा आशा जगाएको छ। आशावादी हुनेहरूको भीड़मा हुनुहुन्छ अनुरूप कठायत। लोकन्थलीमा बस्ने अनुरूपकी 55 वर्षीय फुपू र 18 वर्षीय दिदी तीर्थयात्रामा बेलायतबाट आई भारत हुँदै नेपाल फर्काउनु भएको थियो। भदौ 10 गते बिहान टिमुरे नाका पार गरेको केही बेरमै बाढ़ीले उहाँहरूलाई सम्पर्कविहीन बनायो। साथमा रहेका झण्डै 25-30 जनाको समूह समेत अझै भेटिएको छैन। आजसम्म पनि कुनै समाचार नआएकोमा चिन्तित अनुरूप आफ्नो फुपू र दिदी कतै सुरक्षित भागेर बसेको हुन सक्ने विश्वास गर्नुहुन्छ।
6: उहाँहरू कतै न कतै त मनमा त हुनुहुन्छ जस्तो पनि लाग्दैछ। मलाई चाहिँ आउनुहुन्छ कि जस्तो पनि लाग्दैछ। कहीँ भाग्नु भयो कि वा प्रे गरेर नै बसिरहेछु मैलेसम्म। अब जति गरी स्टार्टिङदेखि नै हामी यो लागि नै परिरहेको छौँ खोज्न पनि। यता टिचिङ हस्पिटलमा गयौँ, सुरुमा त्यहाँ सबहरू आएको छ भन्नुभयो नि त। त्यहाँ पनि गएर हेऱ्यौँ, यस्तो त्यो हेर्दाखेरि हो जस्तो लागेको थियो सब चाहिँ, तर होइन रहेछ। अब त्यत्रो टनलमा पनि अब पसेको मान्छेहरू 10 दिनपछि अब भेटिरहेछन्। अब अलिकति हो चाहिँ छ कि है भन्ने जस्तो पनि लागिरहेछ। अब हेर्नु पर्छ त्यो त। अब
1: सोलुखुम्बुको महाकुलुङकी विपना कुलुङको 26 वर्षीय भाइ भदौ 9 गते 55 जनाको ट्रेकिङ टोलीसँग तिब्बत तर्फ जानु भएको थियो। 10 गते बिहान 8 बजेपछि नै सम्पर्कविहीन हुनुभयो। 11 दिनदेखि दिनरात ट्रमा सेन्टर र काठमाडौँका अस्पतालहरू धाउँदै फेसबुकमा नाम खोज्दै भौतारी रहनु भएकी विपना अझै पनि भाइ आउँछ भन्ने बाटो कुरेर बसिरहनु भएको छ। उहाँलाई भाइ कतै सुरक्षित फसेको हुन सक्ने विश्वासले टिकाइराखेको छ।
7: मैले कति तिब्बतबाट आउनेहरूको पनि मैले फेसबुकमा हेरिरहेको छु। कसैको खोज खबर मैले नपाएर म त अहिले यसरी सबैतिर हस्पिटलतिर उसको सास नपाए पनि उसको कुनै लास त पाउला नि भन्ने उसले म हिँडिरहेको भाइ। तुरो बाउ पनि छैन, आमा पनि छैन, म एउटा फुपू, मेरो पनि आफ्नो कोही छैन। अब त्यस्तो नराम्रो मैले थामेर कसरी उसको लागि म दाह संस्कार गर्ने? अब छ जस्तै लाग्छ। सदाभर 11 दिनमा म आउँछु भनेर गएको मान्छे 11 दिनसम्म चाहिँ मैले उसको बाटो कुरेर बसेछु।
1: बाढीको 11 दिनमा भइरहेका जीवितै उद्धारका खबरहरूले धादिङको धार्केबाट काठमाडौँको ट्रमा सेन्टरसम्म आइपुग्नुभएका मुक्ति मुडवरीमा पनि टुटेको आशालाई फेरि जोड्दैछ। लोड लिन रसुवा गएका 32 वर्षीय मामा, जो होटेल र गाड़ी दुवै चलाउँदै परिवारको मियो हुनुहुन्थ्यो, चिलिमे र भोटेकोसी खोलाको बीचमा रहेको सुरक्षित मानिएको ठाउँमा हुँदाहुँदै पनि बाढ़ी आएकी समय ठ्याक्कै 9 बजे उहाँको फोनको अन्तिम लोकेशन बन्द भयो। अस्पताल र अरू ठाउँमा खोज्दै भौतारी रहेका मुक्तिलाई पनि मामा फर्किने अझै विश्वास छ।
8: मामा चाहिँ छ कि भन्ने कुरो छ, जङ्गल साइडमा त्यहाँ खोज्न गएको छैन के, चाँडै आउनु भन्ने मेरो अपेक्षा छ। अब सबले त्यही हो, घर परिवारमा पनि आउँछ फर्किन्छ भन्ने आशा छ, त्यही हो। जङ्गलतिर भागेको भन्ने कुरो छ, अब त्यहाँनिर चाहिँ अलि पुर्याइदिनु पर्यो हेलीहरू।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढीको 11 दिनमा आज 2 जनाको जीवित उद्धार, 1,344 जनाको शव भेटियो। बाढीको 11 दिनमा पनि जीवित उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रममा बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,05,56,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8 अर्ब 6 करोड़ 25 लाख 15 हजार

0: निर्माण कार्य तीव्र रूपमा अघि बढ़ाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ।
1: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत नागडुङ्गा मुगलिन सड़क खण्डको कृष्णवीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढ़ीले तलबाट जमिन कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटिक सोसाइटीका प्राविधिक, सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोहबरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव फर्काका अनुसार भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माण प्रयोग हुने मेसिनले हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने, पानी व्यवस्थापन र भित्ता सुधार लगायतका काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताउनुभयो। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको छ, जहाँ तत्काल कालोपत्र नगरी ग्राभेल गरेर दुईतर्फी गाड़ी चलाउने योजना रहेको छ। बाढ़ीले कृष्णवीर परेवा भीर सहितका विभिन्न ठाउँको सड़क कटान गरी बगाएको थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरूद्ध छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि गाड़ीहरूलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ।
0: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेपछि बाढ़ीमा परि ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले राहतको निर्णय सहित मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने, नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय पनि गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटुपेसी बाढ़ीका कारण ज्यान गएमा राहत स्वरूप प्रति व्यक्ति 1 लाख रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने भएको छ। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 जना सम्पर्कविहीन भएका छन्।
1: यसैबीच भोटेकोशी बाढ़ीले मुख्य प्रभावित रसुवामा जनधनको ठूलो क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवामा मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना विदेशी पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 79 जना सरकारी कर्मचारी, 13 जना सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी र 27 नेपाली सेनाका कर्मचारी हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 निजी घरमा क्षति पुगेको छ। यसले 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्पमा पनि क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। बाढ़ीले रसुवामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झोलुङ्गी पुल बगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजना पनि पूर्ण रूपमा क्षति भएका छन्।
0: रसुवा बाढ़ीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको बाढ़ी पहिरो पछिको आर्थिक तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषयकै कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमेल सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेको बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुला गर्नुपर्ने उहाँले बताउनुभयो। सड़क अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाइएका हल्लाको भ्रममा नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल, चामल, तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने बताउनुभयो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कास्कीको माछापोस्ले गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणाधीन सुपर क्षति जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा दुईजना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाखरी बास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपिलासगढ़ी गाउँपालिका 1 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। घटनामा इलाम घर भएका 32 वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ। बिहान 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेका बेला पहिरो खसेको थियो। सुपर क्षति जलविद्युत आयोजना कास्कीको माछापुस्री गाउँपालिकामा निर्माणाधीन 24 मेगावाट क्षमताको आयोजना हो।
4: भोटेकोशी नदीमा आएको बाढ़ीमा हराएका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले नुवाकोटको विदुरमा डीएनए नमूना संकलन केन्द्र स्थापना गरेको छ। यसअघि नमूना दिन काठमाडौँ धाउनुपर्ने बाध्यता रहेकामा बाढ़ी प्रभावित क्षेत्रका पीड़ित परिवारको सहजताका लागि विदुरमै यो सेवा शुरू गरेको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो।
5: पर्सा राष्ट्रिय निकुञ्जमा सञ्चालित बाघ मित्र अभियान मानव र बाघ बीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ। अभियानको उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे निकुञ्जमा आयोजित सरकारवालाको कार्यशालामा मानव सुरक्षा, जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबूत बनाउनु पर्नेमा जोड़ दिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड क्याट्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 यो संख्या बढ़ेर 71 पुगेको छ। कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवड़ाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो।
4: मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ्दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको छ। बाढ़ीका कारण स्थानीय स्याउ भण्डारण गर्ने चिस्यान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक एपले बनाएको फोहोर संकलन पूर्वाधार डुबान्न परेका छन्। नदीले धार परिवर्तन गर्दा किनारमा रहेका झण्डै 1000 स्याउका बोट नष्ट भइसकेका छन्। वडाध्यक्ष श्रेष्ठ कालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरी कटान गरिसकेको छ। कटान नरोकिए टुकुचेमा 30 घर सहित ऐतिहासिक गुम्बा र सम्पदा जोखिममा पर्नेछन्। थसाङ गाउँपालिका र स्थानीय बासिन्दाले 4 डोजर तथा तारजाली प्रयोग गरी नदी नियन्त्रणको प्रयास गरिरहे पनि त्यो पर्याप्त भएको छैन। भेगरान र लेदोका कारण नदीको सतह बढ़दै गएकाले गाउँ जोगाउन स्थायी पूर्वाधार निर्माण गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ।
5: आज मानव बेचबिखन तथा अवसर पसार विरूद्धको 20 राष्ट्रिय दिवस मनाइँदैछ। सार्कको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बाल बालिका बेचबिखन विरूद्धको सार्क महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा अवसर पसार मुक्त समाज निर्माणका लागि संघ प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। यस्तै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीताबादीले मानव बेचबिखन तथा ओसार पसार मुक्त सुरक्षित मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको सिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 जना संक्रमित भएका छन्। उनीहरूमध्ये 3,072 जनाको ज्यान गएको छ। कंगोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरिएको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो फैलिएको इबोला प्रकोपको रूपमा परिचित रहेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा काठमाडौँ रेड्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको खेलमा काठमाडौँले मधेस वारियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार 2 सेट 26-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल 5 सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाडौँले 16-14 जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यो सँगै मधेसले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा हिजो सगरमाथा स्मासर्ससँग पराजित भएको थियो। आजको दोस्रो खेलमा सगरमाथा स्मासर्स र खप्तड फाल्कन्स बीच बेलुका 7 बजे प्रतिस्पर्धा हुनेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी शुरूआत गरेका छन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछन्। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
4: यी खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेपछि बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार। 1,344 जनाको शव भेटियो। बाढ़ीको 11 दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै।
4: प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन। संयुक्त राष्ट्रसंघद्वारा 7.5 अर्ब सहयोगको आह्वान। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत।
5: नुवाकोटको तादी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र। नागथुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा डाइभर्स ट्र्याक खुल्यो। सड़क सञ्चालनमा आउन अझै केही दिन लाग्ने।
4: कंगोमा इबोला नियन्त्रण योजना शुरू। 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रूपियाँ बराबरको आर्थिक कोष चाहिने।
5: र एनबीएलमा मधेसको लगातार दोस्रो हार। आज बेलुका सगरमाथा र खप्तड खेल्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसु पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 थोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-9301 सम्पर्क गर्न सकिन्छ।

0: होइन त्यहाँ के को भिड लाग्या छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: रेडियो टाइगर 99.2 MHz नामै काफी छ
5: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरुङ्गी सबैको साझा घर हो समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो जटायु गिद्ध यसको पक्का कुचिकार हो
6: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात् भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ
7: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हिरालोहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ
8: गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ एसएमएस मार्फत सही जवाब पठाउने दुईजना श्रोतालाई टी शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया

0: नमस्कार, गिद्ध सचेतना दिवसको सन्दर्भमा यो विशेष कार्यक्रममा म भावुक योगी, साथी शीला योगी र साथी राजन चौधरीको तर्फबाट तपाईँ सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूमा हार्दिक स्वागत छ। हरेक वर्ष सेप्टेम्बर पहिलो साता अर्थात भाद्र महिनाको तेस्रो सातामा मनाइने गिद्ध सचेतना दिवसमा झैं यस वर्ष पनि हामीले गिद्ध सम्बन्धी केही जानकारी लिएर आएका छौं। यो कार्यक्रम नेपाल पंक्षी संरक्षण संघ र ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा बर्दिया जिल्लाको सन्दर्भमा गिद्ध लगायत विभिन्न चरा संरक्षण सम्बन्धी कार्य र समन्वय गर्दै आइरहेको बर्दिया प्रकृति संरक्षण क्लब बीएनसीसी को आयोजनामा गर्जन्छ सधैं बाघ झैं रेडियो टाइगर 99.2 MHz भुरीगाउँ बर्दियाले तयार पारेको हो। यो कार्यक्रम रेडियो टाइगर 99.2 MHz भुरीगाउँ, रेडियो सम्वाद एफएम 98.3 MHz गुलरिया र रेडियो गेरुवा एफएम 90.7 MHz शान्ति बजारका साथै अनलाइनमा tigerkhabar.com, अनलाइन संवाद.com र मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि एकैसाथ संसारभर सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो टाइगरको युट्युब र फेसबुकबाट पनि सुन्न सकिनेछ।
1: आज 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अर्थात 18 इन्टरनेशनल कल्चर अवेरनेस डे सेप्टेम्बर 5।
0: गिद्ध बिना सारा वातावरणमा नै नकारात्मक असर पर्ने भएकोले र यो महान कार्य कुनै व्यक्ति विशेष वा संस्था मात्रले गरेर नहुने भएकाले यसलाई विश्वव्यापी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको रूपमा मनाउन थालिएको हो। यो कार्यक्रमको अन्तिममा हामीले एउटा प्रश्न राखेका छौं। प्रश्नको सही जवाब पठाउनेहरू मध्ये गोला प्रथाबाट छनौट गरी 2 जनालाई कार्यक्रमको तर्फबाट टी शर्ट पुरस्कार बापत प्रदान गर्नेछौ। यो जानकारी सँगै अबको करिब 15 मिनटसम्म हामी गिद्ध सचेतना दिवसको सन्दर्भमा गिद्ध सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गर्न गइरहेका छौ। आशा छ तपाईहरू पनि सुनेर साथ दिनुहुनेछ।
2: शुरू गरौं गिद्धको आह्वान नामक कविताबाट।
3: मानिस, जीव जन्तु, वनस्पति, हावा पानी, कीट पतङ्ग, प्रकृतिका हामी सन्तान, धरती माताले हामी सबैलाई दिउन् वरदान। यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भनी गिद्धको हार्दिक आह्वान। प्रकृतिका सन्तति हामी, जटायु हो हाम्रो नाम, हामीलाई जीवन अस्तित्व दिनु मानव हो तिम्रो काम। मानव तिमी हाम्रा अविनाशी, तिमी नै रक्षक, जानी नजानी कहिले तिमी नबन्नु हाम्रो भक्षक। मानिस, जीवजन्तु, वनस्पति, हावा पानी, कीट पतङ्ग, प्रकृतिका हामी सन्तान, धरती माताले हामी सबैलाई दिउन् वरदान। यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भनी गिद्धको हार्दिक आह्वान। गाई वस्तु जोगाउन प्रयोग नगर डाइक्लोफेनाक, डाइक्लोफेनाक प्रयोगले त काट्छ मानवको नाक, बरु सक्छौ भने प्रयोग गर मेलोक्सिक्याम, यसैमा छ तिम्रो नाम र दाम। मानिस, जीवजन्तु, वनस्पति, हावा पानी, कीट पतङ्ग, प्रकृतिका हामी सन्तान, धरती माताले हामी सबैलाई दिउन् वरदान। यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भनी गिद्धको हार्दिक आह्वान। मानव तिमी देऊ हामीलाई जीवन अस्तित्व, हामी दिन्छौ स्वच्छ स्वस्थ वातावरण, आफू मात्रै बाँच्न खोज्ने कस्तो तिम्रो आचरण। हामी गिद्धको विनाश हो, मानिसको प्रकृति र संस्कृतिको हरण। मानिस, जीवजन्तु, वनस्पति, हावा पानी, कीट पतङ्ग, प्रकृतिका हामी सन्तान, धरती माताले हामी सबैलाई दिउन् वरदान। यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भनी गिद्धको हार्दिक आह्वान। डाइक्लोफेनाक क्षति हाम्रो मेलोक्सिक्याम हो जीवन गति, ध्यान दि सुन सबै दुनियाँ रीति, गिद्ध संरक्षण हो मानव संस्कृति र संस्कृतिको संरक्षण। मानिस, जीवजन्तु, वनस्पति, हावा पानी, कीट पतङ्ग, प्रकृतिका हामी सन्तान, धरती माताले हामी सबैलाई दिउन् वरदान। यो साझा धरतीमा हामीलाई पनि बाँच्न देऊ भनी गिद्धको हार्दिक आह्वान। गिद्धको हार्दिक आह्वान।
2: अब सुनौ जटायु अथवा गिद्धको बारेमा। भनिन्छ हावा पानी र जमिनको समिश्रणमा गिद्धताले अचम्मको सृष्टि सिर्जना गरेका छन्। यो सृष्टि सिर्जनाको अड्कल सम्बन्धी हाम्रो धर्मशास्त्र तथा जनमानसमा पनि विविध किम्वदन्तीहरू रहेको पाइन्छ। त्यसै गरी आधुनिक विज्ञान, अनुसन्धान, खोज र अध्ययनहरूले पनि आफ्नै गहकिला तर्कहरू प्रस्तुत गरेका छन्।
4: जे भए पनि एकमात्र जीवित ग्रह पृथ्वी मानिस लगायत करोड़ौं फरक प्रजातिका जीव जन्तुहरूको साझा घर हो। आधुनिक विज्ञानको वर्णन अनुसार हावा, पानी, वर्षा, सूर्यको प्रकाश, तापक्रम र वायुमण्डलले आर्द्रताको समष्टिगत बनावट नै सृष्टि हो। जीवको जीवनमा यी विविध भौतिक तत्वहरूको साथै प्रकृतिमै विद्यमान 93 रासायनिक तत्वहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने गर्दछ। पृथ्वीमा 50 लाख फरक प्रजातिका जीवहरू हुन सक्ने अनुमान गर्दछ आजको विज्ञानले, जसमध्ये हालसम्म झण्डै 10,50,000 प्रजातिको मात्र वैज्ञानिक वर्गीकरण गरिएको पाइन्छ। विविध कारणवश हरेक एक दिनमा झण्डै 50 प्रजातिका जीवहरू उपरान्त कहिल्यै नफर्किने गरी यो पृथ्वीबाट सो भएर जान्छन्। प्रकृतिको क्रम विकास इभोल्युसन एडप्टेसन एक निरन्तर गतिशील प्रक्रिया हो। कुनै एक व्यक्ति, बिरुवा, जनावर वा जीव जन्मिनु, वयस्क हुनु र अन्तत मृत्यु हुनु पनि एक सामान्य प्रक्रिया मानिन्छ। तर विज्ञानले अड्चल गरेका ती 50 लाख भन्दा बढी फरक प्रजाति मध्ये कुनै एक प्रजातिकै लोप हुनु यो सारा सृष्टिकै लागि एक अपूरणीय क्षति हो। किनभने यहाँ रहेका चाहे कुरूप देखिने एक निर्जीव वस्तु होस् या खतरनाक मानिने सजीव प्राणी होस्, वातावरणीय रूपमा एक अर्काका परिपूरक मानिन्छन्।
3: पारिस्थितिकीय प्रणालीमा चाहे जानलेवा विषालु नागराज होस्, चाहे बाली पराग सृजन गराउने भमरा होस्, आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण मानिन्छन्। हामी सुन्छौं, देख्छौं, पढ्छौं अनि अनुभव गर्छौं परिवर्तन। परिवर्तन हरेक वस्तु र पदार्थमा परिवर्तनको सबल र दुर्बल दुवै पक्षहरू हुन सक्छन्। यो अद्भुत र विशाल पृथ्वी जुन मानव लगायत लाखौं प्रजातिका जीवहरूको सुन्दर र मनोरम साझा घर हो र मानवकै अड्कल अनुसार यहाँ एउटा सियोको टुप्पामा 13 लाखवटासम्म अट्न सक्ने जस्ता महासूक्ष्म जीवहरूदेखि 130 वटा हात्ती बराबर हुन सक्ने एउटै वेल जस्ता महाविशाल जीवहरू पनि पाइन्छन्। तर यहाँ यसको बावजुद मध्यम वर्गीय यो मानव प्रजाति आफूलाई पृथ्वीकै सर्वश्रेष्ठ र चेतनशील प्राणी भएको दावी गर्दछ, हुन पनि हो। आज मानवले आफ्नो गहन अध्ययन र खोजले उक्त सूक्ष्म होस् या विशाल प्राणीलाई सजिलै आफ्नो नियन्त्रणमा लिन सक्छ, अथवा प्राणी विशेष मात्रै नभएर सारा पारिस्थितिकीय प्रणाली नै प्रभावित भएको देखिन्छ मानिसद्वारा। कुनै प्रजाति लोप हुनु वा अस्तित्वमा रहनुमा प्राकृतिक प्रक्रियाको साथै मानवीय प्रभाव दुई कारणहरू पर्दछन्।
2: आजको यो पृथ्वीमा मानिसलाई विधाताले दोस्रो संचालकको रूपमा खटाएको भन्दा अतिशयोक्ति नहोला। मानिसले आफ्ना गल्तीले ठूला ठूला प्राकृतिक प्रकोपहरू निम्त्याउँछ, जसको शिकार आफू लगायत सारा पृथ्वी र पृथ्वीवासीलाई बनाउँछ। यसको समाधानको उपाय खोज्न थाल्दछ, जबकि यो पहिले नै विलम्ब भइसकेको हुन्छ र मानिसलाई उक्त गल्तीको भागेदारी बन्नु र प्रयास गर्नु बाहेक अरू उपाय नै हुँदैन। तसर्थ हरेक काम थाल्न पूर्व नै विशेष अध्ययन र सावधानीको आवश्यकता देखिन्छ। प्रसंग छ प्रकृतिको कृतिकारको संज्ञाले चिनिने चरा जटायु गिद्धको संरक्षण दिवसबारे।
0: अहिले तपाईँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा गिद्धसँग सम्बन्धित विशेष कार्यक्रम सुनिरहनु भएको छ। नेपाल पन्छी संरक्षण संघ र ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा बर्दिया जिल्लाको सन्दर्भमा गिद्ध लगायत विभिन्न चरा संरक्षण सम्बन्धी कार्य र समन्वय गर्दै आइरहेको बर्दिया प्रकृति संरक्षण क्लब बीएनसीसीको आयोजनामा गर्जन्छ सधैँ बाघ झैं रेडियो टाइगर 79.2 MHz भुरी गाउँ बर्दियाले तयार पारेको हो। यो कार्यक्रम रेडियो टाइगर 79.2 MHz भुरी गाउँ, रेडियो सम्वाद एफएम 98.3 MHz गुलरिया र रेडियो गेरुवा एफएम 90.7 MHz शान्ति बजारका साथै अनलाइनमा tigerkhabar.com, अनलाइन संवाद.com र मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि एकैसाथ संसारभर सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो टाइगरको युट्युब र फेसबुकबाट पनि सुन्न सकिनेछ। आज 17 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अर्थात 17th इन्टरनेशनल हल्चर अवेरनेस डे सेप्टेम्बर 6, गिद्ध बिना सारा वातावरणमा नै नकारात्मक असर पर्ने भएकोले र यो महान कार्य कुनै व्यक्ति विशेष वा संस्था मात्रले गरेर नहुने भएकाले यसलाई विश्वव्यापी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको रूपमा मनाउन थालिएको हो।
4: आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अथवा इन्टरनेसनल कल्चर अवेरनेस डे गिद्ध बिना सारा वातावरण नै नकारात्मक असर पर्ने भएकोले र यो महान कार्य कुनै व्यक्ति विशेष वा संस्था मात्रले गरेर नहुने भएकोले यसलाई विश्वव्यापी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको रूपमा मनाउन थालिएको हो। क्रम विकासको लाखौं वर्षको उत्पादन कास्ट अभिनेता प्रकृतिकै सबैभन्दा शक्तिशाली प्राकृतिक विच्छेदक खाद्य श्रृंखलाको महत्वपूर्ण सदस्य विविध संस्कृति र परम्पराका धरोहर अति संकटापन्न गिद्धहरू आज मानिससँग आफ्नो अस्तित्वको लागि युद्ध गर्दै र पराजित हुँदैछन्। सन् 1980 दशकमा भारत, नेपाल र पाकिस्तानमा मात्रै 8,50,00,000 संख्यामा पाइने गिद्ध, जुन विश्वकै सबैभन्दा ठूलो संख्या थियो, आज 99.9% विनाश भएका छन्। संसारमा 23 प्रजातिका गिद्धहरू एन्टार्क्टिका, अस्ट्रेलिया बाहेक सबैतिर पाइन्छन्। गिद्धहरूमा मानिसभन्दा 8 गुणा बढी देख्ने शक्ति हुन्छ। एसिया, अफ्रिका र युरोपमा पाइने गिद्धलाई पुरानो संसारको गिद्ध भनिन्छ। यी गिद्धले आफ्नो खानालाई देखेर पत्ता लगाउँछन्। अमेरिकामा पाइने गिद्धलाई नयाँ संसारको गिद्धहरू भनिन्छ र यी गिद्धहरूले आफ्नो खाना सुँघेर पत्ता लगाउँछन्। नेपाल लगायत दक्षिण एसियामा 9 प्रजातिका गिद्धहरू पाइन्छन्। सानो खैरो गिद्ध, डगर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, हार्डफोर गिद्ध र लामो ठुलो गरी नेपालमा पाइने 9 प्रजातिका गिद्धहरू मध्ये डगर गिद्ध, सुन गिद्ध, सानो खैरो गरी 3 प्रजातिका गिद्धहरू अति नै संकटापन्न क्रिटिकली इन्डेन्जर्ड प्रजातिमा पर्दछन्।
2: गिद्धलाई धर्मशास्त्र अनुसार शनि देवताको वाहनको रूपमा लिइन्छ। दक्षिण अफ्रिकामा गिद्धलाई पवित्र प्रेमको प्रतीकको रूपमा लिइन्छ। त्यसै गरी रामायणमा सीता हरण गर्दा रावणसँग लडी सीतालाई बचाउन खोज्ने महादेव जटायु पनि यी गिद्ध नै मानिन्छन्।
3: गिद्ध अत्यन्तै हानिकारक रहित पक्षी हो। यहाँसम्म कि गिद्धले आफ्नो आहारा पनि आफैले मार्दैन, खान्छ त केवल अन्य जनावर अथवा माध्यमद्वारा माझिएका जीवको चिनो मात्र खान्छ। पारिस्थितिकीय प्रणालीको सबैभन्दा महत्वपूर्ण सदस्य गिद्धको यसरी अचानक र अतिशीघ्र नाश हुनु सारा परिस्थितिकै लागि एक खतरनाक संकेतको रूपमा देखियो र चरा संरक्षण सम्बन्धी काम गर्ने विविध संस्था तथा व्यक्तिहरूद्वारा खोज र अनुसन्धान गर्न थालियो। कोहीले खानाको कमीले त कोहीले वासस्थानको विनाशले गिद्धहरूको संख्यामा कमी आएको जस्ता विविध अनुमान गरे। तर अन्तत पशु पीड़ा नाशक तथा शून्यको उपचारमा प्रयोग गरिने डाइक्लोफेनाक औषधि भएको तितो सत्य पत्ता लाग्यो।
4: गिद्ध विनाशको कारण त पत्ता लाग्यो, तर अब कुरो रह्यो त्यो खतरनाक औषधिको पूर्ण निर्मूलीकरण र यसको पुनस्थापनामा अर्को वैकल्पिक औषधिको खोजी र यी दुवैको पूर्ण कार्यान्वयन। किनकि डाइक्लोफेनाक यति विशाल र व्यापक थियो कि यसको मूल्याङ्कन गर्दा भारू ₹20 करोड बराबरको भयो। भाग्यको कुरा वैकल्पिक औषधि मेलोक्सिक्यामको पनि उत्पादन गर्न सकियो। अब गिद्ध संरक्षकहरूको सामु डाइक्लोफेनाकको प्रतिबन्ध अथवा रोकावट र मेलोक्सिक्यामको लोकप्रियताको प्रयोगको वकालतको चुनौती रह्यो।
3: यसरी मानव लगायत लाखौं प्रजातिका जन्तु रहने वातावरणमा रहेका विभिन्न हानिकारक कीटाणुहरू भएको सडे गलेका मासु खाइदिने गिद्धले हाम्रो वातावरण स्वच्छ र सफा राख्न सहयोग गर्दछन्। त्यसैले गिद्धको उपस्थिति हुनु भनेको वातावरण स्वच्छ हुनु हो। हामी पृथ्वीको उत्पत्ति र यसको इतिहासको कुरा पढ्छौ र विविध घटलाग्दा तथ्यहरू सुनि आश्चर्यचकित पर्दछौ। तर जहाँसम्म कुरो छ मानव निर्मित कारणले गिद्ध विनाशको, यो विशुद्ध रूपमा मानिसले आफ्नो चौपाय उपचारको क्रममा भएको कारणले जुन प्रकृतिका सबैभन्दा शक्तिशाली विच्छेदक गिद्धहरूको अतिशीघ्र विनाश भन्यो। मानव समुदायमा बनेका हरेक देशका कानून अनुसार अपराधीले सजाय पाउनैपर्छ भन्ने हुन्छ। अब कुरा रह्यो निर्दोष र निमुखा प्रकृतिका कुचिकार गिद्धहरूको जीवन, अस्तित्वको वकालत र अपराधी यी मानवहरूलाई सजायको कुरो। सायद पृथ्वी सञ्चालन प्रणाली पूर्ण निष्पक्ष भएको भए मानिसले आफ्नो भयंकर गल्तीको सजाय भोग्नै पर्थ्यो, तर यहाँ के नै पूर्ण निष्पक्ष र भेदभाव रहित छ र जे भए पनि कुरो आयो आफू सर्वश्रेष्ठ प्राणी र आफ्नो गल्तीको कारणले पनि मानिसले गिद्धहरूको पुनरुत्थान र सम्भव प्रयास गर्नै पर्छ।
4: मानिसले आफ्नो यो भयंकर गल्तीको प्रयासचित्त नगरेको पनि होइन, किनकि सन् 2006 भेटनरीमा प्रयोग हुने डाइक्लोफेनाक औषधि गिद्धको लागि खतरनाक हुने प्रमाणित भए लगतै डाइक्लोफेनाक कानूनी रूपमै पूर्णतया प्रतिबन्धित गरियो। अब यसरी डाइक्लोफेनाक नै गिद्ध विनाशको प्रमुख कारण भएपछि डाइक्लोफेनाक प्रयोग बन्द गर्न नेपाल पंक्षी संरक्षण संघको अगुवाई, नेपाल सरकारको संयोजकत्वमा तथा विविध राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाको समन्वयमा गिद्धको प्रमुख वासस्थान तथा डाइक्लोफेनाक आयात र निर्यातको रूपमा चिनिएका तराईका 22 जिल्लाहरूमा जिल्ला स्तरीय डाइक्लोफेनाक अनुगमन समिति गठन गरी विविध कार्यक्रम सञ्चालन पछि उक्त जिल्लाहरूमा डाइक्लोफेनाक पूर्ण रूपमा नपाइएपछि ती जिल्लाहरूलाई डाइक्लोफेनाक मुक्त क्षेत्र भनी घोषणा गरियो। विभिन्न किसिमका जनचेतनाका कार्यक्रमहरू, वकालत, लेख रचनाहरू प्रकाशन गरियो, तर यसको बावजुद विगतको तुलनामा प्राकृतिक रूपमा गिद्धको आहार कमेको महसुस भएकोले गिद्धलाई सुलभ र डाइक्लोफेनाक रहित सुरक्षित खाना उपलब्ध गराउनका लागि समुदायबाटै सञ्चालित नवलपलासीको पिथौलीमा, लुम्बिनीको गैडौवामा, कास्कीको घासचोकमा, दाङको लालमटिया र बिजौरी र कैलालीको खुटियामा र यसै गरी गिद्ध प्रजनन केन्द्र चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको छ।
2: नेपाल सरकारले सन् 2009 2013 गिद्ध कार्ययोजना बनायो र यसलाई कार्यान्वयन गराउन विविध कार्यक्रमहरू सञ्चालन गरियो। यी विविध जनचेतना वकालतको बावजुद पनि कसैले पशु उपचारका लागि डाइक्लोफेनाक बिक्री वितरण, आयात निर्यात वा भण्डारण गरिएको पाइएमा औषधि एन 2035 बमोजिम रु 5,000 वा 3 वर्ष कैद वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान छ।
4: जे भए पनि गिद्ध पनि यसै प्रकृतिका महत्वपूर्ण सदस्य हुन्। गिद्ध बिनाको प्रकृति साँच्चीकै अपुरो, अधुरो र अस्वस्थ रहनेछ अथवा मानिसको जीवनमा प्रत्यक्ष प्रतिकूल असर पर्नेछ। साँच्चै भन्दै हो भने भविष्यमा गएर गिद्ध एउटा किम्बदन्ती तथा एकादेशमा गिद्ध भन्ने चरा थियो रे भन्ने भनाई मात्र रहन्छ। तसर्थ तपाईँ हामी सबै अझैदेखि यी निर्दोष गिद्धहरूको जीवन अस्तित्वको लागि आफ्नो ठाउँबाट भरमुगदुर प्रयास गर्नै पर्छ। अन्यथा वातावरणमा प्रतिकूल असर सहन, प्रकृतिका सुन्दर रचना गिद्धलाई गुमाउन र भावी सन्ततिका गाली खानु बाहेक अन्य उपाय रहने छैन। त्यसैले गिद्धहरूलाई जीवन अस्तित्व दिन आजदेखि डाइक्लोफेनाक बन्द, मेलेक्सिक्याम प्रयोग र गिद्धका वासस्थान सिमल, साज लगायत वन जंगलको संरक्षण, आफ्ना मरेका गाईबस्तुको चिनो समुदायलाई असर नपर्ने गरेर गिद्धले सजिलै फेक्न सक्ने खुल्ला ठाउँमा लगि थालिदियो।
3: अहिले हाम्रो बर्दियाको सन्दर्भमा गिद्ध संरक्षण सम्बन्धी समन्वयको कार्य बर्दिया प्रकृति संरक्षण क्लब बीएनसीसीले गरिरहेको छ। त्यसै गरी यस कार्यमा नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोगमा भइरहेको छ। आदरणीय संरक्षण प्रेमी श्रोताहरू, खुशीको कुरा के छ भने विगत केही समयको तुलनामा हाल गिद्धको संख्यामा वृद्धि भइरहेको छ। तपाईँ हाम्रो सानो प्रयासले प्रकृतिका सूचीकार गिद्धले पुनर्जीवन पाउन सक्छन्। याद राख्नु, गिद्ध तपाईँ हाम्रै कारणले विनाश हुँदैछन् र यदि तपाईँ हामी सबै मिलेर काम गर्ने हो भने यो निकै सरल, सहज र नितान्त आवश्यक काम हो।
0: गिद्ध सचेतना दिवसको सन्दर्भमा तयार पारिएको कार्यक्रमको अब अन्त्यतिर आइपुगेका छौं। अब पालो भएको छ प्रश्नको। नेपाल लगायत दक्षिण एसियामा कति प्रजातिका गिद्धहरू पाइन्छन्? प्रश्न पुनः एकपटक। नेपाल लगायत दक्षिण एसियामा कति प्रजातिका गिद्धहरू पाइन्छन्? यो प्रश्नको सही जवाब 9850501 भाद्र 21 गते राति 9 बजेसम्म पठाउनुहोला। प्रश्नको सही जवाब पठाउनेहरू मध्ये गोला प्रथाद्वारा छनौट गरी 2 जनालाई कार्यक्रमको तर्फबाट टी शर्ट पुरस्कार बापत प्रदान गर्नेछौ। हवस् त, एपिन्जल रेडियो टाइगर 99.2 मेगाहर्ज भुरी गाउँ, सम्वाद एफएम 98.3 मेगाहर्ज गुलरिया र रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज का साथै अनलाइनमा tigerkhabar.com, अनलाइन संवाद.com र मोबाइल एप्लिकेशन हाम्रो पात्रो अनि रेडियोको युट्युब तथा फेसबुकबाट पनि गिद्ध सचेतना सम्बन्धी विशेष रेडियो कार्यक्रम सुनेर साथ दिनुभयो। तपाईँ सम्पूर्ण रेडियो प्रेमी श्रोतालाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै म भाबु, साथी शिला र साथी राजन पनि विदा हुन्छौ। नमस्कार। जय प्रकृति, जय संरक्षण।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाझै।
6: ओहो मेयर साहब, नमस्कार है।
7: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
6: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन, के जादु गर्नुभयो?
7: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
6: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
7: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
6: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
7: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने

0: सुरक्षित ठाउँमा लैजान्छ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल
3: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: यो हो बदियाको आवाज,
5: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम।
6: यति बेला साँझको 7 बजेको छ।
7: रक्तदान जीवनदान, रक्तदान गरौ, अमूल्य जीवन बचाउन सहयोग गरौ। ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुरबाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौ र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवन।

हिमालयी सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालयी सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 थोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैलार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेउलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484 50 वा 98045 99301 मा सम्पर्क गर्न सकिनेछ।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।